दिनुभएको छ। पौडेलका अनुसार विगत वर्ष जस्तै दशैं तिहारलाई मात्रै लक्षित गरी सर्वसाधारणको लाइन राखेर नयाँ नोट बाँड्ने परिपाटी अन्त्य भइसकेको छ। सर्वसाधारणले आफ्ना नजिकका ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टरमा गएर ठूला दरका नोट साटेर वा चेक मार्फत रकम झिकेर साना दरका सुकिला नोटका प्याकेट लिन सक्ने उहाँको भनाइ छ। पाँचदेखि सयसम्मका नोटको एक सेटको 18,500 रुपियाँ हुने र दुई सेट गरी अधिकतम 37,000 रुपियाँसम्म एकजनाले लिन सक्ने व्यवस्था मिलाइएको छ। केही दिन यता नोट साट्ने सर्वसाधारणको चाप अलि बढेको छ। ब्याङ्कहरूले एटीएमबाट पनि 100 रुपियाँका नोट निकाल्न सकिने व्यवस्थापन गरिरहेको बताएका छन्। भारतले खानेतेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खानेतेलको निर्यातमा असर पर्ने देखिएको छ, जसका कारण नेपाली व्यवसायी चिन्तित भएका छन्। भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10%-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10%-0% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5%-11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5%-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5%-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5%-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: SBS Gorkha Radio
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: on air
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: Play BFBS
2: यो BFBS Gorkha Radio हो
1: Gorkha Radio हो
4: मनाङको हिमलुङ हिमालमा हिमपैह्रोमा हराएका 16 मध्ये शव भेटिनेको संख्या 15 पुगेको छ। राष्ट्रिय हिमाल पथ प्रदर्शक संघले हराइरहेका पासाङ नुरी शेर्पाको शव खोज्ने कार्य जारी राखिने जनाएको छ। संघले हाललाई खराब मौसमका कारण उद्धारको कार्य केही समयको लागि रोकिएको जनाएको छ। मृतक सबै आरोहण दलका लागि काम गर्ने नेपाली श्रमिक छन्। हिमालको आधार शिविरमै भएको घटनाका लागि संघले दुईवटा टिम उद्धारमा परिचालन गरेको छ। पहिलो टिमको नेतृत्वमा मिङमाजी शेर्पा र दोस्रो चरणमा पासाङकाजी शेर्पाको नेतृत्वमा टोली खटाइएको छ। खोजी भइरहेको स्थानमा 14 फिटसम्म हिउँ जमेको छ। असोज 10 गतेको पहिरोमा उनीहरू पुरिएका थिए। संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक संसदमा पेश गर्नुभएको हो। विधेयकमा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ। 55 वर्षमै अवकाश लिने कर्मचारीलाई 58 वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ। त्यस्तै सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले अन्य नियुक्ति लिनुअघि 2 वर्षको कुलिङ पिरियड पूरा गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ। भारतले खाने तेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खाने तेलको निर्यातमा असर पर्ने देखिएको छ।
5: भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10%-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10%-0% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5%-11%मा आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5%-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5%-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5%-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो 1 वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ। सूर्यमुखीमा 5.5% मात्रै छ। नेपालबाट भारत निर्यात गर्दा भने शून्य भन्सार सुविधा छ। भारतले तेस्रो मुलुकबाट हुने आयातको शुल्क घटाएपछि नेपालसँगको भन्सार अन्तर पहिलेको तुलनामा घटेको छ। यही कारण नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभमा दबाव पर्ने व्यवसायीहरूको भनाई छ।
4: उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गाको सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने 284 जना सवारी चालकलाई कारवाही गरेको छ। सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। नागढुङ्गाको सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाही गरिएको हो। सुरुङ मार्गमा प्रति घण्टा 40 किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ। सोही अनुसारको सूचना बोर्ड राखिएको प्रवक्ता सुवेदीले बताउनु भएको छ। ट्राफिक प्रहरले सुरुङ मार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ। हिजो मात्रै सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने 13 चालक कारवाहीमा परेका छन्। इजरायलले फ्लाई दुवै जहाजमा चालकमाथि छुरा प्रहार गर्ने ओमानका सहचालक धार्मिक अतिवादी बनाइएका थिए भनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अभिव उडेको विमानका सहचालकमाथिको प्रारम्भिक अनुसन्धानबाट तथ्य खुलेको बताउनु भएको छ।
6: It's clear he was suicidal. That's not a question. It was clear he was going to down that plane. Oh, it's not clear, but it looks very likely that he was going to down the plane and with all the passengers in there. And if you couple that with the what I just told you about the Islamist tendencies, that radicalization that were found in his background, I think that's that'll give us the a pretty good clue.
4: घटनाबारे युएले पनि अनुसन्धान गरिरहेको छ भने ती चालकलाई आपतकालीन अवतरण गराइएको साउदी अरबमा सोधपुछ भइरहेको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एसियन गेम्समा आज नेपाली खेलाडीले चारवटा खेलमा प्रतिस्पर्धा गर्दैछन्। जुडोतर्फ पुरुष 90 केजी तौलमा सुजन गुरुङले जापानका रिकु ओकाडासँग अन्तिम 16 स्पर्धा गर्दै हुनुहुन्छ। त्योक्वान्दोतर्फ 80 केजी तौलमा अभिषेक बरालले अन्तिम 16 खेलमा उज्बेकिस्तानी खेलाडीको सामना गर्नुहुनेछ। कायक क्रस पुरुष एकलमा नेपालका आशिष राणा मगर भिड्दै हुनुहुन्छ। यो स्पर्धामा विजय माझी पनि सहभागी हुने गेम्स आयोजकले जनाएको छ। रेसलिङतर्फ पुरुष फ्री स्टाइल 125 केजी तौलमा यादव राजले चिनिया खेलाडीसँग भिड्दै हुनुहुन्छ। यस्तै पुरुष 65 केजी फ्री स्टाइलमा रामकिशोर यादवले बङ्गलादेशी खेलाडीलाई टक्कर दिनुहुनेछ। निखिल राज पटेलले 86 केजी तौलमा उज्बेकिस्तानी खेलाडी विरुद्ध रेसलिङ खेल्नुहुनेछ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिमदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धी मन्त्रीले टेबल गर्ने कार्यक्रम छ। त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्दैछ। बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची राखिएको छ। राष्ट्रिय सभामा रिक्त पदपूर्तिका लागि सरकारले छिटै उपचुनाव गर्ने भएको छ। राष्ट्रिय सभामा संसदका प्रश्नको उत्तर दिँदै कानुन मन्त्री सुविता गौतमले चुनावको प्रक्रिया बुझ्न सरकारले समय लिइरहेको दावी गर्नुभएको छ।
4: गएको जेएनजी आन्दोलन त्यसपछिबाट बिचमा चुनावी सरकार थियो। चुनावी सरकारले नयाँ निर्वाचन गराएर नयाँ सरकार आएको सम्बन्धमा केही विषयवस्तुहरू आफूलाई जानकारीमा लिनको लागि त्यसको प्रक्रिया बुझ्नको लागि सरकारलाई समय पनि लागेको हुनसक्छ। त्यसको आवश्यक प्रक्रिया अगाडि बढाइराखेका छ। अनौपचारिक संवादहरू औपचारिक काम कारवाहीहरू पनि भइराखेका छन्। उपयुक्त समयमा मितिसहित नै अब निर्वाचन छिट्टै हुन्छ भन्ने कुरा संसदलाई जानकारी छिट्टै हुन्छ।
3: सभा सदस्यका प्रश्नको उत्तरमा कृषि मन्त्री गीता चौधरीले कृषि उत्पादन खाइदिने बाँदर समस्या समाधानका लागि उपाय निकाल्न नसकिएको जानकारी दिनुभएको छ।
5: अहिलेसम्मको त्यो नीतिगत रूपमा हेर्नुभयो भने गर्न सकिराखेको अवस्था छैन। हाम्रो एक्सपर्टहरूले अध्ययन अनुसन्धान पनि गर्दै हुनुहुन्छ। अहिले विज्ञान प्रविधि मन्त्रालयले पनि यसमा चाहिँ वर्कआउट गरिराख्नु भएको छ। हामीले अध्ययनको कुरा एकातिर गर्दा काम गर्दै जाँदाखेरि यतातिर हामीले कसरी त्यसलाई न्यूनीकरण गर्ने भनेर सरकारले चाहिँ एकदम गम्भीर ढङ्गले नै हामीले लागिराखेको जानकारी गराउन चाहन्छु।
3: बैठकमा सभा सदस्य सुरेश आले मगरले सरकारले अनावश्यक धरपकड गरेर अधिनायकवादी शैली देखाइरहेको टिप्पणी गर्नुभएको छ।
6: एकजना महानजीको भाषण सापट लिनु पर्दा आप त किस खेत कि मुली हैं। यस्ता यस्ता तानासाहहरू त नेपालमा टिक्न सकेका छैनन् भने अरू प्रकारको तानासाही कसरी टिक्ला? पक्कै दुई तिहाई बहुमत लगाएको शेख हसिना त बङ्गलादेशबाट भाग्नु पर्यो भने तपाईँहरूको त प्रतिसभामै पनि साङ्ख्य हिसाबले दुई तिहाई बहुमत छैन, राष्ट्रिय सभाको त कुरै छोड्दिनु सधैँ। त्यसैले यो सबै कुरा गरिरहँदा यस्तो कदम चालिरहँदा सरकारले यस्तो कदम चालिरहँदा निश्चित रूपमा संविधान ऐन कानुन विधि नीति नियमलाई ध्यान दियोस्।
3: काङ्ग्रेसले आज र भोलि महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने भएको छ। हिजोसम्म प्रतिनिधिको नामावली सङ्कलन गरिएपछि आजबाट दर्ता प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले उल्लेख गरेको छ। कङ्ग्रेसले पर्सिदेखि केन्द्रीय महाधिवेशन गर्न तयारी गरेको छ। कङ्ग्रेस संस्थापन इतर समूहले पनि छुट्टै महाधिवेशन अन्तर्गत देशका 3191 वडामा अधिवेशन गरेको दावी गरेको छ। संस्थापन इतर समूहको निर्वाचन समितिका अनुसार देशभरका 6743 वडामध्ये 3191 वडामा अधिवेशन सम्पन्न भएको हो। बाँकी रहेका वडामा पर्सिसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। इतर समूहले आगामी मङ्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ। सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ।
7: नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि प्रति मेगावट मासिक झण्डै 4,13,000 रुपियाँ तोकिएको छ। विद्युत नियमन आयोगले पहिलो पटक हिलिङ चार्ज अर्थात् प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुला गरेको हो। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतिदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको थियो।
3: बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारचाङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ। हिम कन्सल्टाले प्रवर्धक रहेको 6 मेगावाट क्षमताको आयोजनाको रेले खर्कको फेदी बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो। सैन्य समुदायमा
1: बेलायत भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: पछिल्ला बाढीपछि रसुवा, नुवाकोट, बागलुङ र पर्वतमा भत्केका सडक बनाउने काम जारी रहेको पूर्वाधार विकास मन्त्रीको सचिवालयले जनाएको छ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्राबेती सडक खण्डको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको भन्दै सर्वसाधारणको आवतजावत सुरु भएको सचिवालयले उल्लेख गरेको छ। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको यस सडक खण्डमा ग्रेड मिलाउने, ग्राभेल हाल्ने काम भने बाँकी छन्। ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै बेलीब्रिज जडानको काम अघि बढाइएको छ। नुवाकोटतर्फ बेलीब्रिजको फाउन्डेसन नुवाकोटतर्फ बेलीब्रिजको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज चढानको तयारी सुरु गरिएको छ। आगामी एक सातामा बेलीब्रिज चढान सम्पन्न गर्ने तालिकासहित निर्माण कार्य अघि बढेको सचिवालयले उल्लेख गरेको छ। यस्तै बाढीले भत्काएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको माथिल्लो भागमा ढुङ्गा राख्ने तथा ग्याबिन जाली भरेर संरचना निर्माण गर्ने काम भइरहेको छ। पुलको फाउन्डेसन निर्माणमा एकभन्दा बढी मसिन राख्ने अवस्था नभए पनि दशैँ अघि मालढुङ्गा पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। मनाङको हिमलुङ हिमपैरोमा हराएका 16 सब भेटिनेको संख्या 15 पुगेको छ। राष्ट्रिय हिमाल पथ प्रदर्शक सङ्घले हराइरहेका पासाङ नुरी शेर्पाको सब खोज्ने कार्य जारी राखिने जनाएको छ। सङ्घले हाललाई खराब मौसमका कारण उद्धारको कार्य केही समयका लागि रोकिएको जनाएको छ। मृतक सबै आरोहण दलका लागि काम गर्ने नेपाली श्रमिक छन्। हिमालको आधार शिविरमै भएको घटनाका लागि सङ्घले दुईवटा टिम परिचालन गरेको छ। पहिलो टिमको नेतृत्वमा मिङमा जी शेर्पा र दोस्रो चरणमा पासाङका जी शेर्पाको नेतृत्वमा टोली खटाइएको छ। खोजी भइरहेको स्थानमा 14 फिटसम्म हिउँ जमेको छ। असोज 10 गतेको पहिरोमा उनीहरू पुरिएका थिए। भारतले खाने तेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खाने तेलको निर्यातमा असर पर्ने देखिएको छ।
4: भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5-11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो एक वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ। सूर्यमुखीमा 5.5% मात्रै छ। नेपालबाट भारत निर्यात गर्दा भने शून्य भन्सार सुविधा छ। भारतले तेस्रो मुलुकबाट हुने आयातको शुल्क घटाएपछि नेपालसँगको भन्सार अन्तर पहिलेको तुलनामा घटेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा डिजलको मूल्य घटाउन युरोपेली मुलुकहरूले भण्डार खोल्न आग्रह गर्नुभएको छ। अर्थमन्त्री स्कट बेसेन्टले प्रतिबद्धताअनुसार इन्धन उत्पादन बढाउन भनिएको बताउनु भएको छ। इरान युद्धपछि अमेरिकामा इन्धनको मूल्य 70% बढेपछि निर्यातमा रोक लगाउने विचार भइरहेको ट्रम्पले बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इन्धनको मूल्य बढ्नुमा इरान युद्ध नभएर युक्रेन युद्ध मुख्य कारक हो भन्नुभएको छ।
5: Hurt much more not by the Middle East but by what's going on in Russia because those diesel refineries are being knocked out at a pretty alarming rate and if that didn't happen we wouldn't have a diesel problem. What's happened in Russia with Ukraine has been really the biggest problem for diesel.
3: रुसी राष्ट्रपतिले बाल्टिक क्षेत्रको कालिनिनग्राडमा हमला गर्न खोज्नेमाथि आणविक हतियार प्रयोग गर्न पछि नपर्ने चेतावनी दिएका छन्। मस्कोको एक कार्यक्रममा राष्ट्रपति पुटिनले सबै खाले हतियार प्रयोग गरेर जवाब फर्काइने बताउनु भएको हो। पत्रकार स्टिभ रोसनबर्गले पनि पुटिनको भनाई सुन्नु भएको छ।
2: President Putin warned that in the event of a direct attack on Russia, for example, on the Russian exclave of Kaliningrad on the Baltic Sea, the issue of use, he said, of all weapons at Russia's disposal will inevitably and immediately be on the agenda.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: सैन्य समुदायमा
1: फिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइन निर्माणमा तीव्रता दिने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले 12 प्रसारण लाइन परियोजनाका प्रमुखहरूलाई बोलाएर निर्माण नरोक्न भन्नुभएको छ। परियोजना प्रमुखहरूले प्रसारण लाइन विस्तार गर्दा वन विभागबाट रुख काट्न अवरोध भएको र सडक विभागबाट पुल तथा टावर सार्न पर्याप्त समय नपाएको ब्रिफिङ गरेका थिए। विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार ब्रिफिङमा 12 आयोजनाको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुने जानकारी प्राप्त भएको छ। इन्दरुवा विराटनगर प्रसारण लाइनमा म्याथ थप गर्दा पनि ठेकेदारले काम नगरेपछि पेटी ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरी 3 काम सक्न समय थपिएको छ। राष्ट्रिय सभामा रिक्त पदपूर्तिका लागि सरकारले छिट्टै उपचुनाव गर्ने भएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तर दिँदै कानुन मन्त्री सुविता गौतमले चुनावको प्रक्रिया बुझ्न सरकारले समय लिइरहेको दावी गर्नुभएको छ।
4: गएको जेएनजी आन्दोलन त्यसपछिबाट बिचमा चुनावी सरकार थियो। चुनावी सरकारले नयाँ निर्वाचन गराएर नयाँ सरकार आएको सम्बन्धमा केही विषयवस्तुहरू आफूलाई जानकारीमा लिनको लागि त्यसको प्रक्रिया बुझ्नको लागि सरकारलाई समय पनि लागेको हुनसक्छ। त्यसको आवश्यक प्रक्रिया अगाडि बढाइराखेका छ। अनौपचारिक संवादहरू औपचारिक काम कारवाहीहरू पनि भइराखेका छन्। उपयुक्त समयमा मितिसहित नै अब निर्वाचन छिट्टै हुन्छ भन्ने कुरा संसदलाई जानकारी छिट्टै हुन्छ।
3: कृषि मन्त्री गीता चौधरीले कृषि उत्पादन खाइदिने बाँदर समस्या समाधानका लागि उपाय निकाल्न नसकिएको जानकारी दिनुभएको छ।
5: अहिलेसम्मको त्यो नीतिगत रूपमा हेर्नुभयो भने गर्न सकिराखेको अवस्था छैन। हाम्रो एक्सपर्टहरूले अध्ययन अनुसन्धान पनि गर्दै हुनुहुन्छ। अहिले विज्ञान प्रविधि मन्त्रालयले पनि यसमा चाहिँ वर्कआउट गरिराख्नु भएको छ। हामीले अध्ययनको कुरा एकातिर गर्दा काम गर्दै जाँदाखेरि यतातिर हामीले कसरी त्यसलाई न्यूनीकरण गर्ने भनेर सरकारले चाहिँ एकदम गम्भीर ढङ्गले नै हामीले लागिराखेको जानकारी गराउन चाहन्छु।
3: बैठकमा सभा सदस्य सुरेश आले मगरले सरकारले अनावश्यक धरपकड गरेर अधिनायकवादी शैली देखाइरहेको टिप्पणी गर्नुभएको छ।
6: एकजना महानजीको भाषण सापट लिनु पर्दा आप त किस खेत कि मुली हैं। यस्ता यस्ता तानासाहहरू त नेपालमा टिक्न सकेका छैनन् भने अरू प्रकारको तानासाही कसरी टिक्ला? पक्कै दुई तिहाई बहुमत ल्याएको शेख हसिना त बङ्गलादेशबाट भाग्नु पर्यो भने तपाईँहरूको त प्रतिसभामै पनि साङ्ख्य हिसाबले दुई तिहाई बहुमत छैन, राष्ट्रियसभाको त कुरै छोडिदिउँ सधैँ। त्यसैले यो सबै कुरा गरिरहँदा यस्तो कदम चालिरहँदा सरकारले यस्तो कदम चालिरहँदा निश्चित रूपमा संविधान ऐन कानुन विधि नीति नियमलाई ध्यान दियोस्।
3: कङ्ग्रेसले आज र भोलि महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने भएको छ। हिजोसम्म प्रतिनिधिको नामावली सङ्कलन गरिएपछि आजबाट दर्ता प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले उल्लेख गरेको छ। कङ्ग्रेसले पर्सिदेखि केन्द्रीय महाधिवेशन गर्न तयारी गरेको छ। कङ्ग्रेस संस्थापन इतर समूहले पनि छुट्टै महाधिवेशन अन्तर्गत देशका 3,191 अधिवेशन गरेको दावी गरेको छ। संस्थापन इतर समूहको निर्वाचन समितिका अनुसार देशभरका 6,743 3,191 अधिवेशन सम्पन्न भएको हो। बाँकी रहेका वडामा पर्सिसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। इतर समूहले आगामी मङ्सिर 21-23 महाधिवेशन गर्ने तय भएको छ। बाँधमा बाढी पसेपछि मग्दीको अन्नपूर्ण 4 नार्च्याङमा रहेको रेले खोला जलविद्युत आयोजना बन्द भएको छ। ह्युम कन्सल्ट प्रणाली प्रवर्तक रहेको 6 MW क्षमताको आयोजनाको रेले खर्कको फेन्दी बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज 8-11 गतिको झरी र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। साइप्रसको स्वतन्त्रता दिवस मूल समारोहमा बेलायतका तर्फबाट पहिलोपटक वरिष्ठ अधिकारी सहभागी भएका छन्। बेलायती उपनिवेश अन्त्यको दिवस मनाउने कार्यक्रममा बेलायती सेनाका चिफ अफ द डिफेन्स स्टाफको सहभागिता भएको हो। समारोहमा अन्य देशका सेना प्रमुखहरू पनि सहभागी भएका छन्। थप जानकारीसहित साइप्रस संवाददाता विल होलिस।
7: Air Chief Marshal Sir Richard Knighton was one of the military officials invited to join the annual celebration in Nicosia, this time marking 66 years of the island's independence. But his appearance as head of the UK Armed Forces is significant. It's the first time UK personnel have taken part in the parade. Around 20 Welsh Guards from British Forces Cyprus marched alongside Cypriot National Guard and US Marines, plus members of the French and Egyptian armed forces.
3: इजरायलले फ्लाइट दुबई जहाजमा चालकमाथि छुरा प्रहार गर्ने ओमानका सहचालक धार्मिक अतिवादी बनाइएका थिए भनेको छ प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भनाइ आएको छ खबर यति नै नमस्कार
0: यो बीएफबीएस 89.0

0: ए केटा हो किन रसाइला
1: आज पारी जिमाल बाजेको घरमा रमाइलो छ अरे पारी गाउँको केटीहरू पनि आउँछ होला रमाइलो गर्न जानुपर्छ है
0: लु लु हुन्छ
2: ओए केटी हो हाँ भन न आज जिमाल बाबुको घरमा रमाइलो छ अरे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरू आउँछ होला पछ्याउरा तान्छ विचार गर है
3: ल ल तैँले चिन्ता नलिन

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पछिल्ला बाढीपछि रसुवा नुवाकोट बागलुङ र पर्वतमा भत्केका सडक बनाउने काम जारी रहेको पूर्वाधार विकास मन्त्रीको सचिवालयले जनाएको छ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्राबेती सडक खण्डको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको भन्दै सर्वसाधारणको आवतजावत सुरु भएको सचिवालयले उल्लेख गरेको छ। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको यस सडक खण्डमा ग्रेड मिलाउने ग्राभेल हाल्ने काम भने बाँकी छन्। ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै बेलिब्रिज चढानको काम अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज चढानको तयारी सुरु भएको छ। आगामी एक सातामा बेलिब्रिज चढान सम्पन्न गर्ने तालिकासहित निर्माण कार्य अघि बढेको सचिवालयले उल्लेख गरेको छ। यस्तै बाढीले पत्काएको बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुलको माथिल्लो भागमा ठुला ढुङ्गा राख्ने तथा क्याबिन जारी भरेर संरचना निर्माण गर्ने काम भइरहेको छ। पुलको फाउन्डेसन निर्माणमा एकभन्दा बढी मसिन राख्ने अवस्था नभए पनि दशैं अघि मालडुङ्गा पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका छ मया भैरव सामुदायिक वनमा बाघको आक्रमणबाट 40 वर्षीय कृष्ण चौधरीको मृत्यु भएको वरिष्ठ सही रमेश बहादुर शाहीले जानकारी दिनुभएको छ। चौधरीसहित 3 जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने काममा लागेका बेला चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँगै गएका अन्य 2 जनाले भने भागेर ज्यान जोगाएका छन्। भारतले खानेतेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको तेलको निर्यातमा असर पर्ने देखिएको छ।
4: भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10%-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10%-0% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5%-11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5%-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5%-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5%-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो एक वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ।
3: रुसी राष्ट्रपतिले बाल्टिक क्षेत्रको कालिनिनग्राडमा हमला गर्न खोज्नेमाथि आणविक हतियार प्रयोग गर्न पछि नपर्ने चेतावनी दिएका छन्। मस्कोको एक कार्यक्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले सबै खाले हतियार प्रयोग गरेर जवाब फर्काइने बताउनु भएको हो। पत्रकार स्टिभ रोजनबर्गले पनि पुटिनको भनाई सुन्नु भएको छ।
5: President Putin warned that in the event of a direct attack on Russia, for example, on the Russian exclave of Kaliningrad on the Baltic Sea, the issue of use, he said, of all weapons at Russia's disposal will inevitably and immediately be on the agenda. Referring to European states that supply weapons to Ukraine, Mr. Putin commented, I'm not saying that we intend to launch strikes tomorrow against the territory or the facilities of countries supplying arms to Ukraine. However, it is a threat we must clearly understand, assess, and keep in mind.
3: इजरायलले फ्लाइ दुवै जहाजमा चालकमाथि छुरा प्रहार गर्ने ओमानका सहचालक धार्मिक अतिवादी बनाइएका थिए भनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुबईबाट तेल अभिव उडेको विमानका सहचालकमाथिको प्रारम्भिक अनुसन्धानबाट तथ्य खुलेको बताउनु भएको छ।
6: It's clear he was suicidal. That's not a question. It was clear he was going to down that plane. Oh, it's not clear, but it looks very likely that he was going to down the plane and with all the passengers in there. And if you couple that with the what I just told you about the Islamist tendencies that radicalization that were found in his background, I think that's that'll give us the a pretty good clue.
3: आफ्नो विमान परेको घटनामा यहीले पनि अनुसन्धान गरिरहेको छ। यस्तै ती चालकलाई आपतकालीन अवतरण गरिएको साउदी अरबमा पनि साउदी अरबका अधिकारीहरूले सोधपुछ गरिरहेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय सदनको चालू अधिवेशन फलदायी नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले खबरदारी गर्ने बताएका छन्। चालू अधिवेशनको अन्तिम बैठकमा सांसद ध्रुवराज राईले प्रधानमन्त्रीको उत्तर नलिकनै जिल्ला फर्कँदा खल्लो लागेको बताउनु भएको छ। उहाँले खराब परिणाम नआउने गरी सरकार अघि बढ्न सल्लाह दिनुभएको छ।
4: पुरानो दल भनिएको नेताहरूको एक्टिभिटिजको कारणले भ्रष्टाचार गरेर धेर पैसा कमायो भनेर घरहरू जलेको थियो। अब हामीले हाम्रो घरहरू जोगाउन निकै मुस्किल पर्ला कि। अहिलेसम्मको अधिवेशनको गतिविधिहरूमा मलाई तो लागिरहेको छ सभामुख महोदय, किनभने हेल्थचेक राई गर्नुहुन्न।
3: रहबर अन्सारीले वीरगन्जको नेसनल मेडिकल कलेजको समस्या समाधान गर्न ध्यान आकर्षण गराउनु भएको छ।
5: त्यस मेडिकल कलेजमा लगभग 25 फेक फेकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पिजी सिट लिएको छ। त्यसै गरी ती विद्यार्थीहरूले के को विरोध गरे भन्दाखेरि निरीक्षणमा जाँदाखेरि, चिकित्सा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीका सुरक्षा गार्डहरूलाई मरिज बनाएर पानी चढाऊ भनेर कलेजको म्यानेजमेन्टले चाहिँ फोर्स गरेका छन्। यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरख धन्दा चलाइरहेका कलेजहरूलाई चाहिँ राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्यलमा पारिदिन मिल्दैन सभामुख महोदय।
3: गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 8 मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले लुम्बिनीमा 3, सुदूरपश्चिम र मधेसमा 2 र कोशीमा 1 निधन भएको जनाएको छ। सबै प्रदेशमा गरेर भएका दुर्घटनामा परेर 77 घाइते भएका छन्। दुर्घटनामा परेर सबैभन्दा बढी 22 कोशी प्रदेशमा मात्रै घाइते छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले देशभर निर्माणाधीन प्रसारणलाई निर्माणमा तीव्रता दिने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले 12 प्रसारण लाइन परियोजनाका प्रमुखहरूलाई बोलाएर निर्माण नरोक्न भन्नुभएको छ। परियोजना प्रमुखहरूले प्रसारण लाइन विस्तार गर्दा वन विभागबाट रुख काट्न अवरोध भएको र सडक विभागबाट पोल तथा टावर सार्न पर्याप्त समय नपाएको ब्रिफिङ गरेका थिए। विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार ब्रिफिङमा 12 आयोजनाको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुने जानकारी प्राप्त भएको छ। इनरुवा विराटनगर प्रसारण लाइनमा म्याथ थप गर्दा पनि ठेकेदारले काम नगरेपछि पेट ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरी 3 काम सक्न समय थपिएको छ। कङ्ग्रेसले आज र भोलि महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने भएको छ। हिजोसम्म प्रतिनिधिको नामावली सङ्कलन गरिएपछि आजबाट दर्ता प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले उल्लेख गरेको छ। कङ्ग्रेसले पर्सिदेखि केन्द्रीय महाधिवेशन गर्न तयारी गरेको छ। यस्तै कङ्ग्रेस संस्थापनी तत्समूहले पनि छुट्टै महाधिवेशन अन्तर्गत त्यसका 3,191 वडामा अधिवेशन गरेको दावी गरेको छ। संस्थापनी तत्समूहको निर्वाचन समितिका अनुसार देशभरका 6,743 वडामध्ये 3,191 वडामा अधिवेशन सम्पन्न भएको हो। बाँकी रहेका वडामा पर्सिसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। यी तत्समूहले आगामी मङ्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने तय भएको छ। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नाच्याङमा रहेको रिले खोला जलविद्युत आयोजना बन्द भएको छ। हिउँ कन्सल्टाले प्रवर्धक रहेको 6 क्षमताको आयोजनाको रेले खर्कको फेरि बाँधमा बाढी पसेर क्षति पुगेपछि उत्पादन पूर्ण रूपमा बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज 8-11 गतेको झरी र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। कैलालीमा बाघको आक्रमणबाट 1 मृत्यु भएको छ। गौरी गङ्गा नगरपालिका 6 मया भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट 40 कृष्ण चौधरीको मृत्यु भएको वरिष्ठ शाही रमेश बहादुर शाहीले जानकारी दिनुभएको छ। चौधरी सहित 3 सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँगै गएका अन्य 2 भने भागेर ज्यान जोगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा डिजलको मूल्य घटाउन युरोपेली मुलुकहरूले भण्डार खोल्न आग्रह गर्नुभएको छ। अर्थमन्त्री स्कट पेसेन्टले प्रतिबद्धताअनुसार इन्धन उत्पादन बढाउन भनिएको बताउनु भएको छ। इरान युद्धपछि अमेरिकामा इन्धनको मूल्य 70% बढेपछि निर्यातमा रोक लगाउने विचार भइरहेको ट्रम्पले बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इन्धनको मूल्य बढ्नुमा इरान युद्ध नभएर युक्रेन युद्ध मुख्य कारक हो भन्नुभएको छ।
6: You know, diesel is really
2: hurt much more, not by the Middle East, but by what's going on in Russia, because those diesel refineries are being knocked out at a pretty alarming rate. And if that didn't happen, we wouldn't have a diesel problem. What's happened in Russia with Ukraine has been really the biggest problem.
3: Namaskar.
1: यो BFBS गोरखा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 150 बढी कानुन ल्याउने प्रक्रियामा रहेको जानकारी दिनुभएको छ. काठमाडौँमा गरिएको पूर्वाधार विकास सम्मेलनमा डाक्टर वाग्लेले कानुन निर्माणमा भइरहेका प्रगतिबारे जानकारी दिनुभएको छ.
4: 166 दिस इज द स्केल अफ आवर एम्बिसन. म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरे. बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ. बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वे ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छ. 28 सिएनआईले भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस्, राम राज्य ल्याउँछौँ हामी. एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो. अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो, यति पनि एम्बिसन राख्ने हो. 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसकेको छ. अनुमोदन भएर अब संसदीय एक्जिक्युटिभबाट त्यो फुटबल, त्यो लेजिस्लेटिभ फुटबल हामीले पार्लियामेन्टतिर पठाएका छौँ.
3: अब संसदले कानुन पारित गरेर देखाउनु पर्ने उहाँको भनाइ छ. अर्थमन्त्री वाग्लेले विगतका सरकारले गरेको कानुन बनाउने कामको निर्माणको गतिमा भन्दा अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको छ.
4: अघिल्लो संसदीय अधिवेशनमा जहाँ हामी चाहिँ चौथो सानो पार्टी थियौँ, कानुन मन्त्रीजीले भनिसक्नुभयो जम्मा 30-32 ऐन पारित भयो 3.5 वर्षको पार्लियामेन्ट्री टर्म. 3.5 वर्षको पार्लियामेन्ट्री टर्ममा योभन्दा अघिल्लो संसदमा, अफ विच आई अल्सो ह्याड अ डुबियस डिस्टिङसन अफ बिकमिङ अ मेम्बर, जम्मा 35 ऐन. 35 त हामी एउटा ब्रेकफास्टमा ल्याउन थालिसक्यौँ.
3: नेपाल वायुसेवा निगमले 4 इन्जिन मर्मतका लागि 8 अर्ब रुपियाँ चाहिएको बताएको छ. संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखितीले विद्यमान कानुनी प्रावधानका कारण इन्जिन मर्मत र खरिद कार्यमा अवरोध भएको भन्दै संशोधन गर्न भन्नुभएको हो. बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसँग सम्बन्धित कानुनी प्रावधानले काममा गम्भीर असर पुर्याइरहेको उहाँको भनाइ छ. जापान उडानका क्रममा देखिएको समस्याले 24 करोड रुपियाँ बराबरको राजस्व गुमेको छ. अर्को जहाज इटालीमा मर्मतका लागि लगिएको छ. चिनिया जहाज बिक्री, लिज वा अन्य व्यवस्थापनबारे पनि अन्यल भइरहेको उहाँले बताउनु भएको छ. काठमाडौँमा आज सुन चाँदीको मूल्य बढेको छ. सुनको मूल्य प्रति तला 1500 र चाँदीको मूल्य 25 रुपियाँले बढेको छ. नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 2,94,800 र त्यति नै परिमाणको चाँदीको मूल्य 4,450 रुपियाँ कायम भएको छ. हिजो छापावाल सुनको मूल्य प्रति तोला 2,93,300 र त्यति नै परिमाणको चाँदीको मूल्य 4,425 रुपियाँ थियो. साइप्रसको स्वतन्त्रता दिवस मूल समारोहमा बेलायतको तर्फबाट पहिलोपटक वरिष्ठ अधिकारी सहभागी भएका छन्. बेलायती उपनिवेश अन्त्यको दिवस मनाउने कार्यक्रममा बेलायती सेनाका चिफ अफ द डिफेन्स स्टाफको सहभागिता भएको हो. समारोहमा अन्य देशका सेना प्रमुखहरू पनि सहभागी भएका छन्। थप जानकारी सहित साइप्रस संवाददाता विल होलिस.
5: Air Chief Marshal Sir Richard Knighton was one of the military officials invited to join the annual celebration in Nicosia, this time marking 66 years of the island's independence. But his appearance as head of the UK Armed Forces is significant. It's the first time UK personnel have taken part in the parade. Around 20 Welsh Guards from British Forces Cyprus marched alongside Cypriot National Guard and US Marines, plus members of the French and Egyptian Armed Forces.
3: Asian Games ma aja Nepali khelari le 4 khel ma pratispardha gardai chan. जुडोतर्फ पुरुष 90 केजी तौलमा सुजन गुरुङले जापानका रिकु ओकाडासँग अन्तिम 16 स्पर्धा गर्दै हुनुहुन्छ. त्योक्वान्दोतर्फ 80 केजी तौलमा अभिषेक बरालले अन्तिम 16 खेलमा उज्बेकिस्तानी खेलाडीको सामना गर्नुहुनेछ. कायक क्रस पुरुष एकलमा नेपालका आशिष राणा मगर भिड्दै हुनुहुन्छ. यो स्पर्धामा विजय माझी पनि सहभागी हुने गेम्स आयोजकले जनाएको छ. रेस्लिङतर्फ पुरुष फ्री स्टाइल 125 केजी तौलमा यादव राजले चिनिया खेलाडीसँग भिड्दै हुनुहुन्छ. यस्तै पुरुष 65 केजी फ्री स्टाइलमा रामकिशोर यादवले बङ्गलादेशी खेलाडीलाई टक्कर दिनुहुनेछ. निखिल राज पटेलले 86 केजी तौलमा उज्बेकिस्तानी खेलाडी विरुद्ध रेस्लिङ खेल्नुहुनेछ. ओमानमा हुने आइसिसी पुरुष विश्वकप क्रिकेट श्रृङ्खला टूका लागि नेपाल क्रिकेट सङ्घले 15 सदस्यीय टोलीको घोषणा गरेको छ। यसोज 21 गतेदेखि सुरु हुने प्रतियोगिताका लागि आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: रिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने भएका छन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ विकास आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ अहिले नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन् सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको उल्लेख गर्नुभएको छ गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 8 जनाको मृत्यु भएको छ प्रहरी प्रधान कार्यालयले लुम्बिनीमा 3 सुदूरपश्चिम र मधेसमा 2 र कोशीमा 1 जनाको निधन भएको जनाएको छ सबै प्रदेशमा गरेर भएका दुर्घटनामा परेर 77 जना घाइते भएका छन् दुर्घटनामा परेर सबभन्दा बढी 22 जना कोशी प्रदेशमा मात्रै घाइते छन् संघीय सदनको चालु अधिवेशन फलदायी नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले खबरदारी गर्ने बताएका छन् चालु अधिवेशनको अन्तिम बैठकमा सांसद ध्रुवराज राईले प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्किँदा खल्लो लागेको बताउनु भएको छ
4: धेरै मन्त्रीज्यूहरूप्रति हामी आभारी छौँ उहाँहरूले हामीलाई उत्तर दिनुभएको छ तर सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौँ जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ त्यसको उत्तरहरू पाएनौँ आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ भोजपुरी जनताहरूको घर आँगनसम्म म फर्किँदैछु तर उत्साहका साथ फर्केको छैन
3: रहबर अन्सारीले वीरगन्जको नेसनल मेडिकल कलेजको समस्या समाधान गर्न ध्यानाकर्षण गराउनु भएको छ
5: त्यस मेडिकल कलेजमा लगभग 25 जना फेक फेकल्टी मेम्बर कामै नगर्ने प्रोफेसरहरू नक्कली प्रोफेसरहरू देखाएर पिजी सिट लिएको छ त्यसै गरी ती विद्यार्थीहरूले के को विरोध गरे भन्दाखेरि निरीक्षणमा जाँदाखेरि चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीका सुरक्षा गार्डहरूलाई मरिज बनाएर पानी चढाऊ भनेर कलेजको म्यानेजमेन्टले चाहिँ फोर्स गरेका छन् यसरी नक्कली बिरामी नक्कली टिचर नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइरहेका कलेजहरूलाई चाहिँ राज्यले आफ्ना गहनाहरू विद्यार्थीहरूको भविष्य अन्यलमा पारिदिन मिल्दैन सघाउँ मध्ये
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कानुन निर्माणका लागि संसदलाई पर्याप्त काम दिइएको दावी गर्नुभएको छ काठमाडौँमा गरिएको पूर्वाधार सम्मेलनमा मन्त्री वाग्लेले मन्त्री परिषदले अघिल्ला सरकारले गर्न नसकेका काम गरेको भन्दै 6 महिना कार्यकालको बचाव गर्नुभएको छ
6: This is the scale of our ambition. म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरे बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वे ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छ 28 सिएनआईले भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस् राम राज्य ल्याउँछौँ हामी एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो यति पनि एम्बिसन राख्ने हो 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसक्यो
3: कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विगतमा बनेका कानुन कमसल भएकै कारण समृद्धि नभएको बुझ्नु भएको छ
7: यो सहरी ऐन हेऱ्यो भने ठ्याक्कै हाम्रो सहर त्यस्तै छ डिट्टो विद्यालय ऐन शिक्षा ऐन हेऱ्यो भने डिट्टो यस्तै छ ल डिट्टो जस्तो ऐनले परिकल्पना गरेको छ त्यस्तै त आउँदो रहेछ हाम्रो उद्योग भनेपछि त ऐनमा त्रुटि हुनु पर्यो त्यसो भए त अनि मेरो मन्त्रालयमा ओभरल्याप मैले गरेको कानुन अहिले मैले आफूले प्र्याक्टिस गरेको जुन परिमार्जित गर्न खोजेको ऐनहरू हेर्दाखेरि त ठ्याक्कै त्यस्तै रिफ्लेक्सन छ जस्तो भवन ऐनमा छ त्यस्तै भवनहरू यता अहिले समाजमा छ जस्तो सहरी ऐन त्यस्तो अब मलाई लाग्छ लगानीमा पनि अहिले जुन वातावरण छ त्यो हाम्रो ऐन कानुन नियमावली यसकै रिफ्लेक्सन हुनुपर्छ र छ पनि
3: कञ्चनपुरमा आगामी 2 महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ भारतको दार्चुला धौलीगङ्गा जलविद्युत आयोजनाको भोलिबाट सोमबारसम्म सिल्ट सफाईको कार्य हुने भएकाले बाँध खोलेका बेला सतर्कता अपनाउन भनिएको हो। बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक सिडिओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय सदनको चालू अधिवेशन फलदायी नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले खबरदारी गर्ने बताएका छन्। चालू अधिवेशनको अन्तिम बैठकमा सांसद दुर्वराज राईले प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्किँदा खल्लो लागेको बताउनु भएको छ।
4: धेरै मन्त्रीज्यूहरूप्रति हामी आभारी छौँ, उहाँहरूले हामीलाई उत्तर दिनुभएको छ, तर सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौँ। जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौँ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरी जनताहरूको घर आँगनसम्म म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन।
3: र हबर अन्सारीले वीरगन्जको नेसनल मेडिकल कलेजको समस्या समाधान गर्न ध्यान आकर्षण गराउनु भएको छ।
5: त्यस मेडिकल कलेजमा लगभग 25 फेक फेकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पिजी सिट लिएको छ। त्यसै गरी ती विद्यार्थीहरूले के को विरोध गरे भन्दाखेरि निरीक्षणमा जाँदाखेरि, चिकित्सा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीका सुरक्षा गार्डहरूलाई मरिज बनाएर पानी चढाऊ भनेर कलेजको म्यानेजमेन्टले चाहिँ फोर्स गरेका छन्। यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरख धन्दा चलाइरहेका कलेजहरूलाई चाहिँ राज्यले आफ्ना गहनाहरू विद्यार्थीहरूको भविष्य अन्यलमा पारिदिन मिल्दैन सभामा।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कानून निर्माणका लागि संसदलाई पर्याप्त काम दिइएको दावी गर्नुभएको छ। काठमाडौँमा गरिएको पूर्वाधार सम्मेलनमा मन्त्री वाग्लेले सरकारको 6 महिने कार्यकालको बचाव गर्नुभएको छ।
6: म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरे, बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वे ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छ। 28 सिएनआईले भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस्, राम राज्य ल्याउँछौँ हामी। एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो। अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो, यतिको नै एम्बिसन राख्ने हो। 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसकेको छ, अनुमोदन भएर अब संसदीय एक्जिक्युटिभबाट त्यो फुटबल, त्यो लेजिस्लेटिभ फुटबल हामीले पार्लियामेन्टतिर पठाएका छौँ।
3: मन्त्री वाग्लेका अनुसार अघिल्ला सरकार र अहिलेका सरकारका कामको गति फरक मान्न सकिन्छ।
6: त्योभन्दा अघिल्लो संसदीय अधिवेशनमा जहाँ हामी चाहिँ 4 सानो पार्टी थियौँ, कानुन मन्त्रीजीले भनिसक्नुभयो जम्मा 30-32 ऐन पारित भयो 3.5 वर्षको पार्लियामेन्ट्री टर्म, 35 3.5 वर्षको पार्लियामेन्ट्री टर्ममा योभन्दा अघिल्लो संसदमा, अफ विच आई अल्सो ह्याड अ डुबियस डिस्टिङसन अफ बिकमिङ अ मेम्बर, जम्मा 35 ऐन। 35 त हामी एउटा ब्रेकफास्टमा ल्याउन थालिसक्यौँ।
3: कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विगतमा बनेका कानून कमसल भएकै कारण समृद्धि नभएको सम्झाउनु भएको छ।
7: यो सहरी ऐन हेऱ्यो भने ठ्याक्कै हाम्रो सहर त्यस्तै छ, डिट्टो विद्यालय ऐन शिक्षा ऐन हेऱ्यो भने डिट्टो यस्तै छ, ल डिट्टो जस्तो ऐनले परिकल्पना गरेको छ त्यस्तै त आउँदो रहेछ। हाम्रो उद्योग भनेपछि त ऐनमा त्रुटि हुनु पर्यो त्यसो भए त, अनि मेरो मन्त्रालयमा ओभरल्याप मैले गरेको कानुन, अहिले मैले आफूले प्र्याक्टिस गरेको जुन परिमार्जित गर्न खोजेको ऐनहरू हेर्दाखेरि त ठ्याक्कै त्यस्तै रिफ्लेक्सन छ, जस्तो भवन ऐनमा छ त्यस्तै भवनहरू यता अहिले समाजमा छ, जस्तो सहरी ऐन त्यस्तो। अब मलाई लाग्छ लगानीमा पनि अहिले जुन वातावरण छ त्यो हाम्रो ऐन कानुन नियमावली यसकै रिफ्लेक्सन हुनुपर्छ र छ पनि।
3: अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने भएका छन्।
8: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको उल्लेख गर्नुभएको छ।
3: एसियन गेम्समा आज नेपाली खेलाडीले चारवटा खेलमा प्रतिस्पर्धा गर्दैछन्।
8: जुडोतर्फ पुरुष 90 केजी तौलमा सुजन गुरुङले जापानका रिकु ओकाडासँग अन्तिम 16 स्पर्धा गर्दै हुनुहुन्छ। त्योक्वान्दोतर्फ 80 केजी तौलमा अभिषेक बरालले अन्तिम 16 खेलमा उज्बेकिस्तानी खेलाडीको सामना गर्नुहुनेछ।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राप्रपा संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले जेएनजी आन्दोलनका बेला राष्ट्रको सम्पत्ति जलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाही,
4: यो छ महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन, त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्ला। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो छ महिनामा चाहिँ कामको सुरुवात के भयो, तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेएनजी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन, तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ, त्यहाँ हामी बन्धक भयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 भयो, तपाईँहरूले एउटा अनुसन्धानको अपनि गर्नुभएको छ, अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
3: नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै दलका उपनेता प्रमेश हमाल,
5: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन, त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन, संसदको रेकर्डबाट यो हट्नु पर्दैन, संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
3: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको 6 कार्यशैली प्रति नै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
6: बालेन्द्र सरकारले फासीवादी शासनको 6 पार गरेको छ, यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानुनी गिरफ्तारीबाट सुरु भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। संकट दिन दिनै गहरिँदैछ, हामीले सरकारलाई बारम्बार अपिल गर्दै आएका छौँ, फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनताप्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन, भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन, फासीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो, शक्तिको स्रोत तथा राष्ट्र निर्माता जनता नै हुन्।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सदनबाट रित्तै फर्किनु परेको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
7: तर सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौ, जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताहरूको घर आँगनसम्म म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन। म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 हाम्रो भेट होस्, तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नुहोला।
3: राष्ट्र स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले देशका दशैंका नाममा हुने पशुबलिप्रति आपत्ति जनाउँदै पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
8: दशैं आउन अब जम्मा 10 जति बाँकी छ, हामीलाई दशैं उत्सव हुन सक्छ तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो, किनभने सभामुख महोदय दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौँ, त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुची चुची हो यस्तै यस्तै दृश्यहरू दसैँमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौँ लाखौँ निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगे त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ?
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સંઘ્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युत लामिछानेले संसदको अधिवेशन थप प्रभावकारी बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामिछाने,
4: हामी माननीय ज्यूहरू धेरै पटक प्रधानमन्त्री ज्यू र मन्त्री ज्यूहरू कहाँ पुग्छौँ आफ्नो क्षेत्रका लागि विकास माग्न, बजेट माग्न, योजना माग्न, तर एउटा प्रश्न हामी आफैले पनि गर्नुपर्छ, हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौँ भने एक दिन भकारी रित्तिन्छ। त्यसैले हाम्रो भूमिका अब माग्ने मात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने पनि हो। अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्। हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्। त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौ। अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद आशिका तामाङले दशैंका नाममा हुने पशु बलिप्रति आपत्ति जनाउँदै पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
5: दशैं आउन अब जम्मा 10 दिन जति बाँकी छ। हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो। किनभने सभामुख महोदय, दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौ। त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी, भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुटी चुटी। हो यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौँ लाखौँ निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगे त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ? पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने, तर पशुलाई वास्तविक सेवा र कल्याण कहिले नदिने, यो नीति कहिले खारेज हुन्छ? धन्यवाद।
3: काङ्ग्रेसले 15 महाधिवेशन प्रचार प्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमा काङ्ग्रेसले महाधिवेशनको प्रचार प्रसारमा तामझाम नगरिने बताएको हो। काङ्ग्रेस प्रवक्ता देवराज चालिसाले 15 महाधिवेशनमा वातावरण मैत्री प्रचार प्रसार गर्नका लागि सबै उम्मेद्वारहरूलाई आग्रह गरिएको बताउनु भएको छ। काङ्ग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरू राख्ने प्रवक्ता चालिसले जानकारी दिनुभएको छ। उहाँले प्रचार प्रसारका लागि कुनै पनि चार नछाप्न पनि उम्मेद्वारहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐनमहर, योगेश गौचन थकाली, आरएन राई, खगेन्द्र सुनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले बागमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आइजीपी रामबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1 देखि 15 गतिसम्मको उपहार घोषणा गरेको छ। नयाँ घोषणा अनुसार वर्षाका लालबा हुस्साह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रुपियाँ बराबरको ल्युब अयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। आन्तरिक राजस्व विभागका अनुसार असोज 1 देखि 15 गतिसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,286 वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए, जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या 3,15,70,307 थियो। असोज 1 देखि 15 गतेसम्मको दैनिक 1 लाखका दरले पनि 15 जनाले पुरस्कार पाएका छन्। तीन महिनादेखि अवरुद्ध मार्तरी कोल्टी सडक सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रूपमा ढुवानी हुन थालेको छ। सडक अवरुद्ध हुँदा पिठ्यूमा बोकेर बजार पुर्याउनु पर्ने स्याउ अहिले किसानले सवारी साधन मार्फत सदरमुकाम ल्याउन थालेका छन्। वर्षायाम शुरू भएसँगै असारको दोस्रो सातादेखि सडक अवरुद्ध भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै चर्को आलोचना गर्नुभएको छ।
4: बालेन्द्र सरकारले फाँसीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट सुरु भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। संकट दिन दिनै गहरिँदैछ। हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौं, फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनताप्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन। फाँसीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो, शक्तिको स्रोत तथा राष्ट्र निर्माता जनता नै हुन्।
3: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेन्जी आन्दोलनमा राष्ट्रको सम्पत्ति जलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ।
5: यो 6 महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्ला। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो 6 महिनामा चाहिँ कामको सुरुवात के भयो? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेन्जी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 जना मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ। त्यहाँ हामी बन्द गयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 महिना भयो। तपाईँहरूले एउटा अनुसन्धानको अपनी गर्नुभएको छ, अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
3: नेपाली कम्युनिष्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। सांसद प्रमेश हमाल।
6: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन। त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन? संसदको रिकर्डबाट यो हट्नु पर्दैन? संसदको रिकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
3: श्रम संस्कृति पार्टीका सांसद दुर्गराज राईले चालु अधिवेशनबाट प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्कनु पर्दा खल्लो लागेको बताउनु भएको छ।
7: सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौ, जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किदिछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताहरूको घर आँगनसम्म म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन। म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नुहोला।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले पनि चालु अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन बनेको बताउनु भएको छ।
8: हामी माननीय ज्यूहरू धेरै पटक प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू कहाँ पुग्छौँ आफ्नो क्षेत्रका लागि विकास माग्न, बजेट माग्न, योजना माग्न, तर एउटा प्रश्न हामी आफैले पनि गर्नुपर्छ, हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ? हामीले भकारी रित्तो राखेर रा त्यसैबाट अन्न मागिरह्यौँ भने एक दिन भकारी रित्तिन्छ। त्यसैले हाम्रो भूमिका अब माग्ने मात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने पनि हो। अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्। हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्। त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ। अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ।
3: हवस् त, अहिले समका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS कुलखान रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपाकी प्रमुख सचेतक क्रान्ति शिखा धिताले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धिताल
4: जेन्जी आन्दोलन मधेसको साम्प्रदायिक दंगा गणेशको आत्मदाह गरिमाको बलात्कारपछि हत्या रसुवाको बाढ़ी यी घटनाको भीड़मा हराए सुकुम्बासीका पीड़ा र हराउन सक्लान बाढ़ीमा हराएका बालबालिकाको खोजी हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौ। बजारमा नयाँ ट्रेण्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। नागरिकको पीड़ाबीच राज्यले भेद गर्न मिल्दैन, राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहौ, पीड़ितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणाम सहित उभियोस्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले दशैंका नाममा हुने पशु बलिप्रति आपत्ति जनाउँदै पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
5: दशैं आउन अब जम्मा 10 दिन जति बाँकी छ। हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो। किनभने सभामुख महोदय दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौँ। त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुटी चुटी हो। यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौँ लाखौँ निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगेँ त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ? पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने तर पशुलाई वास्तविक सेवा र कल्याण कहिल्यै नदिने, यो नीति कहिले खारेज हुन्छ? धन्यवाद।
3: अर्थमन्त्री डाक्टर सोनी मगलेले कानून निर्माणका लागि संसदलाई पर्याप्त काम दिएको दावी गर्नुभएको छ। काठमाडौँमा गरिएको पूर्वाधार सम्मेलनमा मन्त्री वाग्लेले सरकारको 6 महिने कार्यकालको बचाउ गर्नुभएको छ।
6: म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरे। बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ, बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वे ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छ। 28 सिएनआईले भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस्, राम राज्य ल्याउँछौँ हामी। एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो। अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो, यतिको नै एम्बिसन राख्ने हो। 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसकेको छ, अनुमोदन भएर अब संसदीय एक्जिक्युटिभबाट त्यो फुटबल, त्यो लेजिस्लेटिभ फुटबल हामीले पार्लियामेन्टतिर पठाएका छौँ।
3: मन्त्री वाग्लेका अनुसार अघिल्ला सरकार र अहिलेका सरकारका कामको गति फरक मान्न सकिन्छ।
6: योभन्दा अघिल्लो संसदीय अधिवेशनमा जहाँ हामी चाहिँ 4 सानो पार्टी थियौँ, कानुन मन्त्रीजीले भनिसक्नुभयो जम्मा 30-32 ऐन पारित भयो 3.5 वर्षको पार्लियामेन्ट्री टर्म 35 3.5 वर्षको पार्लियामेन्ट्री टर्ममा योभन्दा अघिल्लो संसदमा, अफ विच आई अल्सो ह्याड अ डुबियस डिस्टिङसन अफ बिकमिङ अ मेम्बर, जम्मा 35 ऐन 35 त हामी एउटा ब्रेकफास्टमा ल्याउन थालिसक्यौँ।
3: कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विगतमा बनेका कानून कमसल भएको कारण समृद्धि नभएको बुझ्नु भएको छ।
7: यो सहरी ऐन हेऱ्यो भने ठ्याक्कै हाम्रो सहर त्यस्तै छ, डिट्टो विद्यालय ऐन शिक्षा ऐन हेऱ्यो भने डिट्टो यस्तै छ, ल डिट्टो जस्तो ऐनले परिकल्पना गरेको छ त्यस्तै त आउँदो रहेछ। हाम्रो उद्योग भनेपछि त ऐनमा त्रुटि हुनु पर्यो त्यसो भए त, अनि मेरो मन्त्रालयमा ओभरल्याप मैले गरेको कानुन, अहिले मैले आफूले प्र्याक्टिस गरेको जुन परिमार्जित गर्न खोजेको ऐनहरू हेर्दाखेरि त ठ्याक्कै त्यस्तै रिफ्लेक्सन छ। जस्तो भवन ऐनमा छ त्यस्तै भवनहरू यता अहिले समाजमा छ, जस्तो सहरी ऐन त्यस्तो। अब मलाई लाग्छ लगानीमा पनि अहिले जुन वातावरण छ त्यो हाम्रो ऐन कानुन नियमावली यसकै रिफ्लेक्सन हुनुपर्छ र छ पनि।
3: अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने भएका छन्।
8: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनको बर्खे अधिवेशन आज रात मध्यरातीदेखि अन्त्य हुँदैछ चालू अधिवेशनको आज बसेको अन्तिम बैठकमा सांसदहरूले सरकारको आलोचना गरेका छन् नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै चर्को आलोचना गर्नुभएको छ
4: बालेन्द्र सरकारले फाँसीवादी शासनको छ महिना पार गरेको छ यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट सुरु भएको थियो अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ संकट दिन दिनै गहरिँदैछ हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौँ फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्क्यौं राष्ट्र जनता प्रति उत्तरदायी बनौं लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ कहाँ थाप्न सकिँदैन फाँसीवादबाट देश बन्दैन अन्तिम सत्य जनता नै हो
3: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेन्जी आन्दोलनमा राष्ट्रको सम्पत्ति जलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ
5: यो छ महिनामा सरकारले सबै काम गर्नुपर्छ आकाश पाताल एउटै गर्नुपर्छ सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन त्यो कुरा पनि हामी राख्दैनौँ यसका लागि समय लाग्छ तर एउटा कुरा हामीले भन्न सक्छौँ यो छ महिनामा चाहिँ कामको सुरुवात के भयो तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ सत्तापक्षको सांसद हुनुहुन्छ अहिले त हाम्रो आवश्यकता पनि पर्दैन किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ जेन्जी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाइ सुकाइ कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले कहाँ छन् आज तिनीहरू त्यो 76 मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ त्यहाँ हामी बन्द गयौँ हाम्रा पनि घर जले तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन् राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने संसद भवन जलाउने सर्वोच्च अदालत जलाउने निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 भयो तपाईँहरूले एउटा अनुसन्धानको अपनी गर्नु भएको छ अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो
3: नेपाली कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ सांसद प्रमेश हमाल
6: सम्मान्य सभामुख महोदय यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो खै त्यो रुलिङको पालना भएको पालना गराउनु पर्दैन त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरमबाट नेपालको राष्ट्रियताको सम्बन्धमा नेपालको स्वाधीनताको सम्बन्धमा नेपालको भूखण्डको सम्बन्धमा उहाँले विवरण दिनुभयो नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ कमसेकम यसको करेक्सन हुनु पर्दैन संसदको रेकर्डबाट यो हट्नु पर्दैन संसदको रेकर्डमा यो राखेरै जाने हो यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालू अधिवेशनबाट प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्कनु पर्दा खल्लो लागेको बताउनु भएको छ
7: तर सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौ जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ त्यसको उत्तरहरू पाएनौ आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ म फर्किँदैछु तर उत्साहका साथ फर्केको छैन किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 महिनापछि हाम्रो भेट होस् तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नु होला
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले पनि चालू अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन बनेको बताउनु भएको छ
8: अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस् यो उत्पादन बढाउने रोजगारी सिर्जना गर्ने लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस् हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान् तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन् त्यसैले सभामुख महोदय हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौ अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ
3: र राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ। यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐनमहर योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश थिमाल र महेन्द्र बहादुर साई सदस्य छन्। उपसमितिलाई 2 महिनाको समय दिएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नु भएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन विभिन्न पदमा उम्मेद्वार हुनेहरूलाई आचार संहितामा कडाई गरेको छ। राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै आचार संहिता बनाइएको केन्द्र निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले बताउनु भएको छ। निर्वाचन आचार संहिता अन्तर्गत तडक फडक र भड्किलो प्रचार प्रसारमा पूर्ण रोक लगाइएको छ। यस्तै प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण रोक लगाउँदै डिजिटल र प्रविधि मैत्री प्रचार प्रसार मात्र गर्न भनिएको छ। साथै महाधिवेशन स्थल बाहिर प्रचार प्रसार गर्न रोक लगाइएको छ। निर्वाचन आचार संहिताको उल्लङ्घन भएमा नियमअनुसार कार्यवाही हुने चेतावनी पनि दिइएको छ। सभामुख टीपी अर्याल अन्तर्व्यवस्थापिका संघको 153 महासभा आइपीयूमा सहभागी हुन आइतबार तान्जानिया जानुहुने भएको छ। संसारभरिको कानून बनाउने सभामुख र सांसदहरूको सम्मेलनमा नेपालले भर्खरै भोगेको महाविपत्तिको विषयमा आवाज उठाउने उहाँले बताउनुभयो।
2: हामीले आजको नेपाल भर्खरै भएको महाविपत्ति जुन महाप्रलय छ त्यसलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा हामीले संसारलाई देखाउने बुझाउने सुनाउने यो साँच्चै नै हाम्रो लागि मौका हो। जसले गर्दा हामी कार्बन उत्सर्जनमा हाम्रो नगण्य भूमिका हुँदाहुँदै पनि हामीले जुन भोग्न परेको क्षतिको विषयमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले न्युयोर्कमा आफ्नो मन्तव्यमा राख्नुभयो त्यसै गरी संसारका सभामुखहरूलाई सांसदहरूलाई ती सदनमा यो बहस उठ्योस् क्लाइमेट चेन्जको विषयमा भनेर त्यो महत्त्वपूर्ण फोरम हो। त्यो फोरमको प्रतिनिधि मण्डलको रूपमा त्यसलाई नेतृत्व गरेर जाने अवसर मैले प्राप्त गरेको छु।
3: अब खबर फटाफट।
9: तनहुँमा चैत्य धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैत्य धान खेती अनुदानमा खेती गर्न 13 कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची, किबी, एभोकाडो, उखर, चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने, उपभोक्तालाई 5 किलोसम्म प्रति किलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुली खेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना, चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली आलापत्र, हिमपातका कारण कैलाश मानसरोवर दर्शन गर्न जाने बाटो बन्द, हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु, विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
3: दुबईबाट तेल अवीवका लागि उडेको विमानमा सह पाइलटले मुख्य पाइलटमाथि छुरा प्रहार गरेका छन्। जोर्डनको आकाशमाथि उडिरहेका बेला ओमनका को पाइलटले अचानक क्याप्टन स्मिथ मछारमाथि छुरा प्रहार गरेका थिए र विमानलाई खसाल्न सुरु गरेका थिए। विमान 30 सेकेन्डभन्दा कम समयमै करिब 14,000 फिट तल खसेको थियो। यात्रु र क्याबिन क्रू ककपिटभित्र पसेर ती सह पाइलटलाई नियन्त्रणमा लिएपछि साउदी अरबको ताबुकमा विमान सुरक्षित रूपमा आपतकालीन अवतरण भएको थियो। उडानका क्रममा आक्रमणमा परेका फ्लाइ दुबईका पाइलट मच्छरले त्यस बेलाको परिस्थिति बताउनु भएको छ.
10: I knew the door was just there. Then at that time I said, I will not get up. And I opened the door and then the others came. I was doing it according to what I thought was right. At the same time, I knew that I could not let people die.
3: भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा प्रहरीले

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एलपी ग्यासको आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने तयारीमा सरकार, त्यसले समाधान दिनेमा व्यवसायीहरूको आशंका।
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला, यसको सोल्युसन भनेको चाहिँ ग्यासै बढिरहेको हो।
0: नेपाल चीन व्यापार लगभग ठप्प देखिएका बेला तातो पानी नाका खुल्ने सम्भावना कति छ?
2: दशैं अगाडि नै त्यो नाका खोलेर आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालको आशा र विश्वास लिएका छौँ।
0: र मोदीसँगको फोन वार्तामा फ्लाई दुबईका घाइते पाइलटले गरे तनावपूर्ण क्षणको वर्णन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। फ्रान्सको राजधानी प्यारिसमा कम्तीमा 3 शैक्षिक संस्थामा आगलागीका कारण क्षति पुगेको छ। कमजोर शैक्षिक गुणस्तरको विरोधमा भइरहेका प्रदर्शनहरू मत्थर हुने संकेत देखा नपरिरहेको समयमा यी घटना भएका हुन्। थप हिंसात्मक झडपका माझ सयौं स्कूल र विद्यालयहरू शुक्रबार बन्द गरिएका थिए। फ्रान्स सरकारले घटनाको निन्दा गर्दै कट्टर वामपन्थीहरूले हिंसा भड्काएको आरोप लगाएको छ। तर सरकारले कतिपय विद्यार्थीका असन्तुष्टि जायज रहेको स्वीकार गरेको छ। दुवै पक्षबीच विवादको समाधान खोज्न वार्ता हुने भनिएको छ। आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको टिप्पणी गरेका छन्। स्पेनको संसदले देशमा देखिएको आवासको संकट समाधान गर्न सरकारले ल्याउन चाहेका 2 प्रस्ताव अस्वीकार गरेको छ। उक्त परिणाम लाजमर्दो भएको भन्दै संसद भवन बाहिर भेला भएका सयौं प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। विधेयक पारित गराउन असफल हुनुलाई प्रधानमन्त्री पेड्रो सान्चेस नेतृत्वको समाजवादी सरकारको गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आफ्ना सह पाइलटले धारिलो हतियार प्रहार गरेपछि पनि ककपिटको ढोका खोलिदिएका फ्लाई दुबईका भारतीय पाइलटले अरूलाई मर्न दिने छैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। स्मिथ मचारसँग भिडियो कलमा कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्। शुक्रबार संयुक्त अरब एमिरेट्सले उक्त घटना गम्भीर आतंकवादी कदम भएको बताएको छ। राष्ट्रपतिका एक सल्लाहकारले पाइलटलाई वास्तविक नायक भनेका छन्। भारतको वित्तीय राजधानी मुम्बईमा देशको निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। युवाको नेतृत्वमा रहेको ककरोच जनता पार्टीको अगुवाईमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव सृजना गरिएको यो पछिल्लो घटना हो। दिल्लीबाट बीबीसीकी आजादे मुसिरी भन्छिन्, मुम्बईको आफ्नो प्रदर्शनपछि सीजेपीले देशव्यापी प्रदर्शन आह्वान गरेको छ। दोहोरिएका र अयोग्य मतदाता हटाउने भन्दै अधिकारीहरूले अघि बढाएको मतदाता नामावलीको विवादास्पद पुनरावलोकनले निम्त्याएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेडखानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोडमोड गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध सुरु भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृङ्खला पछिल्लो समय वर्षाका कारण सडक तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प सञ्चालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने,
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ नि कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला। यसको सल्युसन भनेको चाहिँ ग्यासै बढी ल्याएर हो कि, यो वितरण प्रणालीमा जसै घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गरिदिनु। तीन दिनमा यो वर्ष नभइदिए भए अहिलेसम्म धेरै सहज भइसक्थ्यो।
0: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयन बारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
4: यही बिचमा चाहिँ यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड पर्व मनाउनलाई उपत्यका बाहिरी नै हुँदा त्यो पिरियडमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ। र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि, यो महिनामा पनि करिब 55,000-60,000 बिचमा आउने देखिन्छ। ग्यास बजार सहज भइसकेपछि यही 60,000 ल्याउन नपर्ने स्थिति चाहिँ हुन जान्छ।
5: त्यसो भए सुरक्षा निकायले संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन, सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो।
4: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौँ। जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौँ।
0: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। अब अर्को प्रसङ्ग, चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग संवाद भइरहेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी त्रिशुली बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा प्रभावित छ। त्यसपछि नेपालतर्फको सडकको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो। तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सडक समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो। व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानीतर्फको सडकको अवस्था सहज छ, त्यसैले सडकको दुरवस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ। यसै सन्दर्भमा हामीले ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी सुरुमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौँ।
2: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ, सडक विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टिमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ, नाकाको निरीक्षण पनि गरिसकेको छ। त्यसैले मूलत चिनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनैतिक प्रयास जारी रहेका छौँ भन्ने।
5: त्यो अनुगमन पछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ?
2: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिने अनुरोध गरेका छौँ हामीले।
5: यो बाटोको कुरा मात्रै होइन, बाटो भन्दा बढी कुरा छ, त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्या छ, त्यो सन्दर्भमा के भन्नुहुन्छ?
2: मलाई त्यस्तो लाग्दैन, किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौ, वर्षौं अगाडिदेखि नै जब बर्सातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ, त्यो एकदम फ्रेजाइल छ, त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोलुसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि पनि आइरहन्छन्।
5: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
2: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौँ र उहाँहरूले पनि पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरामा विश्वस्त छौँ।
5: तपाईँको हिसाबले तातो पानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त?
2: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दसैँ जुन आइरहेको दसैँ छ दसैँ अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालको हामीले आशा र विश्वास लिएका छौँ।
0: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला। अब अर्को विषय, भोटेकोशी त्रिशुली बाढीबाट प्रभावित कतिपय पीडितहरू यति बेला बाढीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली, देवीघाट, ढुङ्गे लगायतका क्षेत्रका बाढी प्रभावितहरूले घरभित्र पसेको लेदो पन्छाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
6: बैदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
7: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, ती तिनवटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो, पढाउनु पर्यो।
6: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
8: भएको सामान डिफ्रीदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो, अलिअलि सामानहरू साबुनहरू यताउति नि पुर्याएको थियो यसो पन्छा।
6: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डङ्गुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
9: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म त केही भेटेको छैन, आजबाट सुरु गरे हो यो सामानहरू अलिअलि केही जोडिया छ भन्ने आशा छ।
6: बाढीले घर क्षति पुराए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशाले आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिटभित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाई दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ रहेको बताएका छन्। घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अर्थ्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: क्याप्टन स्मिथ मचारले आफू भुइँमा लडेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जनाभन्दा बढी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए। त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने, म घाइते भएर भुइँमा लडेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ। अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन सङ्घर्ष गर्दै थिएँ तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ। दुबईबाट उडेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। 2.5 घण्टाको उडानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो। सुरुमा सो विमानले आपतकालीन सङ्केत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको सङ्केत दिने कोड पठाइएको थियो। पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सञ्चार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
10: The programs on this

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले दशैंका नाममा हुने पशु बलिप्रति आपत्ति जनाउँदै पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ,
4: दशैं आउन अब जम्मा 10 दिन जति बाँकी छ। हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो। किनभने सभामुख महोदय, दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौँ। त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुची चुची हो। यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौँ लाखौँ निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगेँ, त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ? पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने, तर पशुलाई वास्तविक सेवा र कल्याण कहिले नदिने, यो नीति कहिले खारेज हुन्छ? धन्यवाद।
3: राजसभाकी प्रमुख सचेतक शान्ति क्रान्ति शिका दिताले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ।
5: जेन्जी आन्दोलन, मधेसको साम्प्रदायिक दंगा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या, रसुवाको बाढी, यी घटनाको भीड़मा हराए सुकुम्बासीका पीड़ा र हराउन सक्लान बाढ़ीमा हराएका बालबालिकाको खोजी। हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौं? बजारमा नयाँ ट्रेण्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। नागरिकको पीड़ाबीच राज्यले भेद गर्न मिल्दैन, राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहौं, पीड़ितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणाम सहित उभियोस्।
3: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1-15 गतेसम्मको उपहारको घोषणा गरेको छ। नयाँ घोषणा अनुसार वर्षाका लालबाबु शाह कानूलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानूले 21,000 रुपियाँ बराबरको ल्युब अयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। आन्तरिक राजस्व विभागका अनुसार असोज 1-15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए, जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको संख्या 3,15,70,307 थियो। असोज 1-15 गतेसम्मको दैनिक 1 लाखका दरले पनि 15 जनाले पुरस्कार पाएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा भोलि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पुल बगाएको र वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सड़कमा मर्मत सम्हार गर्नुपर्ने भएकाले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो। वैकल्पिक बाटोका रूपमा परेवाटार, पिपलटार, आदमटार, बेलिनटार र मासटार प्रयोग हुँदै आएको छ। वैकल्पिक सड़कको विभिन्न स्थानमा थप मर्मत सम्हार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनले सो अवधिमा यात्रु तथा सवारी चालकलाई धादिङ बेसी सुनौला बजार, भोर्के कोशी खोला, फोस्रेटार, कल्लेरीटार लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने भएका छन्।
6: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा 1-2 आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको उल्लेख गर्नुभएको छ।
3: दुबईबाट तेल अबिबका लागि उडेको विमानमा सहपाइलटले मुख्य पाइलटमाथि छुरा प्रहार गरेका छन्। जोर्डनको आकाशमाथि उडिरहेका बेला ओमनका सहपाइलटले अचानक क्याप्टेन स्मिथमा चारमाथि छुरा प्रहार गरेका थिए र विमानलाई खसाल्न सुरु गरेका थिए। विमान 30 सेकेण्डभन्दा कम समयमै करिब 14,000 फिट तल खसेको थियो। यात्रु र क्याबिन क्रू ककपिटभित्र पसेर ती सहपाइलटलाई नियन्त्रणमा लिएपछि साउदी अरबको ताबुकमा विमान सुरक्षित रूपमा आपतकालीन अवतरण भएको थियो। उडानका क्रममा आक्रमणमा परेका दुबई फ्लाइ दुबईका पाइलट मचारले त्यस बेलाको परिस्थिति बताउनु भएको छ।
2: I knew the door was just there. Then at that time I said, I will not get up.
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: संघीय संसदका दुवै सदनको चालु अधिवेशन मध्यरातीदेखि अन्त्य हुँदैछ. चालु अधिवेशनको आज बसेको अन्तिम बैठकमा सांसदहरूले सरकारको आलोचना गरेका छन्.
4: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै चर्को आलोचना गर्नुभएको छ.
5: बालेन्द्र सरकारले फाँसीवादी शासनको 6 महिना पार गरेको छ. यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट सुरु भएको थियो. अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ. संकट दिन दिनै गहरिँदैछ. हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौँ, फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनता प्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन. भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन. फाँसीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो.
4: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेन्जी आन्दोलनमा राष्ट्रको सम्पत्ति जलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ.
6: यो 6 महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन. त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्छ. तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो 6 महिनामा चाहिँ कामको सुरुवात के भयो. तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्ता पक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ. जेन्जी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 जना मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन. तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ. त्यहाँ हामी बन्धक भयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 महिना भयो. तपाईँहरूले एउटा अनुसन्धानको अपनि गर्नुभएको छ, अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
4: नेपाली कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ. सांसद प्रमेश हमाल.
7: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन. त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु. प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो. नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ. कम से कम यसको करेक्सन हुनु पर्दैन? संसदको रिकर्डबाट यो हट्नु पर्दैन? संसदको रिकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ.
4: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालु अधिवेशनबाट प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्कनु पर्दा खल्लो लागेको बताउनु भएको छ.
8: तर सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौ, जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौ. आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ. म फर्किँदैछु तर उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन. म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नु होला.
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले पनि चालु अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन बनेको बताउनु भएको छ.
9: अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्. हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्. त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ. अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ.
3: नेपालमा क्रिकेट खेल्न आएको भूटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएको चारवटै अभ्यास खेलमा पराजित भएको छ। पोखरा रंगशालामा आज सम्पन्न T20 पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट संघ 11 भूटानी टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै भूटानले नेपाल भ्रमण अन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा हार बिहोरेको छ। घरेलु टोली गण्डकी र ख्यान 11 दुई-दुईवटा खेलमा भूटान पराजित भएको छ। नमस्कार, अहिलेसम्मको खबर यति नै। म निशा,
1: यो BFBS गोर्खा रेडियो।

0: Live Buddy.
1: On air.
0: Appmar.
1: Ani smart speaker ma bhannhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोसाक खरिदबारे खोज तलास गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित 4 जना विरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको छ। लक्ष्मी सनराइज बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत छँदा भएको कर्जा सम्बन्धी विवादलाई लिएर दायर मुद्दामा अदालतले उनीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले मुद्दामा अनुपस्थित रहेका सीओ शर्मा सहितका प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी तामेल गरी पठाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको छ। पक्राउ पुर्जी जारी भएपछि सीओ शर्मा कार्यालय हाजिरी भएका छैनन्। शर्मा सहित बैंकको वीरगंज शाखाका तत्कालीन नायब प्रबन्धक केदार सिंह, सोही शाखाका वरिष्ठ अधिकृत सुबोध जोशी र केन्द्रीय कार्यस्थित कर्जा प्रशासनका तत्कालीन प्रमुख एवं नायब प्रबन्धक रविन्द्र केसी विरुद्ध मुद्दा दायर भएको हो। सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व आजदेखि धार्मिक विधिपूर्वक मिथिलाञ्चलमा सुरु भएको छ। जनकपुरबाट लक्ष्मण यादव।
4: मिथिला क्षेत्रको पवित्र जितिया पर्व धनुषा लगायत मिथिलाञ्चल क्षेत्रमा नहाखा अर्थात् नुहाएर खाने विधि गर्दै आजदेखि सुरु भएको छ। व्रत बस्नु अघि आजको दिन व्रती महिलाले जलाशयमा नुहाएर सोही ठाउँमा घेरौलाको पातमा भगवान जितमहानलाई तेल र पिना चढाएका छन्। जनकपुर धामको पवित्र सरोवर गंगा सागर लगायतको जलाशयमा आज बिहानैदेखि व्रतीको भिड लागेको थियो। जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइने भएकाले यो कठोर व्रत हतपत सबैले गर्न मान्दैनन्। यो पर्व अन्य पर्वको तुलनामा फरक तरिकाले मनाउने गरिन्छ। अन्य पर्वमा माछा मासु वर्जित गरिए पनि यो पर्वको शुरुआत भने माछा खाएर गर्ने परम्परा रहिआएको व्रती श्यामा झाले बताउनु भयो।
5: जितवाहनको व्रत निजी बेटाको लागि सन्तानको जकरा बेटा है सेके जितवाहन व्रत करक चाहिँ नहा खा दिन तेल खरी चढ़ चाहिँ मरुआ रोटी माछ
4: राजा शालिवाहनको राज्यमा एउटी महिलाका 7 जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले 7 जनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवाहनलाई जितमाहन नाम गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ। 3 दिनसम्म मनाइने यो व्रतको पहिलो दिन नहाखा विधि गरिएको छ भने दोस्रो दिन शनिबार एका बिहानै जितवाहन भगवानलाई चढाएको दही चिउरा फलफुल लगायतको सामग्री व्रती सहित परिवारका सदस्यहरूले प्रसादका रूपमा ग्रहण गरेपछि व्रतीको 24 घन्टे उपवास सुरु हुनेछ। सन्तान र परिवारको सुख शान्तिका लागि मिथिलामा यो पर्व मनाउने गरिएको अर्का व्रती विनिता झाले बताउनु भयो।
6: बाल बच्चाको लेल सुख शान्तिको लेल उनका लम्बा आयुको लेल यी पावन हम सब जितिया व्रत करब।
4: उपवासको बेला व्रतीहरूले पवित्र सरोवरमा स्नान गरेर जितवाहनको कथा सुन्ने गरेका छन्। व्रतीहरूले आइतबार बिहान मात्र अन्न ग्रहण गरेर 3 दिवसीय जितिया पर्वको समापन गर्नेछन्।
3: अब खबर फटाफट।
7: तनहुँमा चैते धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैते धान खेती अनुदानमा खेती गर्न 13 कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची किबी एभोकाडो उखर चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने उपभोक्तालाई 5 किलोसम्म प्रति किलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुलीखेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना। चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली आलापत्र। हिमपातका कारण कैलाश मानसरोवर दर्शन गर्न जाने बाटो बन्द। हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु। विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
3: भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा बढीलाई गिरफ्तार गरेको छ। दिल्लीको अन्तर्मन्तरबाट मात्रै 700 भन्दा बढी गिरफ्तार भएको बीबीसी हिन्दीले जनाएको छ। ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टीले आजबाट आन्दोलन शुरू गरेको छ। यसअघि अन्य स्थापित विपक्षी दलहरूको पनि आन्दोलन गरिरहेका थिए।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सभामुख डिपी अर्याल अन्तर्व्यवस्थापिका सङ्घको 153 महासभामा सहभागी हुन आइतबार तान्जानिया जानुहुने भएको छ। संसारभरिको कानून बनाउने सभामुख र सांसदहरूको सम्मेलनमा नेपालले भर्खरै भोगेको महाविपत्तिको विषय उठाउनु भएको छ।
4: हामीले आजको नेपाल भर्खरै भएको महाविपत्ति जुन महाप्रलय छ त्यसलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा हामीले संसारलाई देखाउने बुझाउने सुनाउने यो साँच्चै नै हाम्रो लागि मौका हो जसले गर्दा हामी कार्बन उत्सर्जनमा हाम्रो नगण्य भूमिका हुँदाहुँदै पनि हामीले जुन भोग्न परेको क्षतिको विषयमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले न्युयोर्कमा आफ्नो मन्तव्यमा राख्नुभयो त्यसै गरी संसारका सभामुखहरूलाई सांसदहरूलाई ती सदनमा यो बहस उठ्योस् क्लाइमेट चेन्जको विषयमा भनेर त्यो महत्त्वपूर्ण फोरम हो। त्यो फोरमको प्रतिनिधि मण्डलको रूपमा त्यसलाई नेतृत्व गरेर जाने अवसर मैले प्राप्त गरेको छु।
3: राष्ट्रपकी प्रमुख सचेतक क्रान्ति सिखादिताले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दिताल
5: जेन्जी आन्दोलन मधेसको साम्प्रदायिक दंगा गणेशको आत्मदाह गरिमाको बलात्कारपछि हत्या रसुवाको बाढी यी घटनाको भीड़मा हराए सुकुम्बासीका पीड़ा र हराउन सक्लान बाढीमा हराएका बालबालिकाको खोजी हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौं। बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। नागरिकको पीडाबीच राज्यले भेद गर्न मिल्दैन, राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहौ, पीड़ितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणाम सहित उभियोस्।
3: नेपाली काँग्रेसको 15 महाधिवेशन विभिन्न पदमा उम्मेद्वार हुनेहरूलाई आचार संहितामा कडाई गरेको छ। राष्ट्रिय संवेदन र वातावरणीय पक्षलाई ध्यानमा राख्दै आचार संहिता बनाएको केन्द्रीय निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले बताउनु भएको छ। निर्वाचनमा आचार संहिता अनगन तडक भडक र भड्किलो प्रचार प्रसारमा पूर्ण रोक लगाइएको छ। यस्तै प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण रोक लगाउँदै डिजिटल तथा प्रवृत्ति मैत्री प्रचार प्रसार मात्र गर्न भनिएको छ। साथै महाधिवेशन स्थल बाहिर प्रचार प्रसार गर्न पनि रोक लगाइएको छ। निर्वाचन आचार संहिताको उल्लङ्घन भएमा नियम अनुसार कारवाही हुने चेतावनी पनि दिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा भोलि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
6: भोटेकोशीमा आएको बाढीका कारण गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पुल बगाएको र वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सड़कमा मर्मत सम्हार गर्नुपर्ने भएकाले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो। वैकल्पिक बाटोका रूपमा परेवाटार पिपलटार आदमटार बेलिनटार र मासटार प्रयोग हुँदै आएको छ। वैकल्पिक सड़कको विभिन्न स्थानमा थप मर्मत गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनले सो अवधिमा यात्रु तथा सवारी चालकलाई धादिङ बेसी सुनौला बजार भोर्के कोशी खोला फोस्रेटार कल्लेरीटार लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
3: सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई मधेसमा जितिया पर्व सुरु भएको छ। विशेष गरी आमाहरूले मनाउने व्रतमा व्रतालु महिलाले नदी तथा जलाशयमा स्नान गरी प्रीति र जिमूत वाहन देवताको पूजा गर्दै व्रतको संकल्प लिने चलन रहेको छ। परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाले घर आँगनली पोत गरी चोखो बनाउने तथा पिना तेल घिरौलाको पात जेलको पात बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमूत वाहन देवतालाई पिना र तेल चढाउने गरिन्छ। व्रतको मुख्य दिन व्रतालु महिलाले बिहान स्नान गरी सूर्य देवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छन्। यस क्रममा दिवंगत 3 पुस्ताका महिला पितृलाई तर्पण दिने परम्परा रहेको छ। जितियालाई कतिपय स्थानमा षोडश मातृका श्राद्धका रूपमा पनि लिने गरिएको छ। दुबईबाट तेल अबिकका लागि उडेको विमानमा सह पाइलटले मुख्य पाइलटमाथि छुरा प्रहार गरेका छन्। जोर्डनको आकाशमाथि उडिरहेका बेला ओमनका सह पाइलटले अचानक क्याप्टेन स्मिथ मछारमाथि छुरा प्रहार गरेका थिए। विमानलाई खसाल्न सुरु गरेका थिए। विमान 30 सेकेन्डभन्दा कम समयमै करिब 14,000 फिट तल खसेको थियो। यात्रु र क्याबिन क्रू कर कक्पिटमा भित्र पसेर ती सह पाइलटलाई नियन्त्रणमा लिएपछि साउदी अरबको ताबुकमा विमान सुरक्षित रूपमा आपतकालीन अवतरण भएको थियो। उडानका क्रममा आक्रमणमा परेका फ्लाइ दुवैका पाइलट मछारले त्यस बेलाको परिस्थिति बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म निशा।
1: यो BFBS कुल कार्यक्रम हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज एकदेखि पन्ध्र गतेसम्मको उपहार घोषणा गरेको छ। नयाँ घोषणा अनुसार पर्साका लालबाबु शाह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रूपियाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुमनिमा उदास, प्रतिनिधि सभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उपहार घोषणा गर्नुभयो। कानूनलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ। भोटेकोशी बाढ़ीपछि बेपत्ताको खोजी अब सर्च एण्ड रेस्क्यूबाट सर्च एण्ड रिकभरीतर्फ मोडिएको छ। लामो समयसम्म खोज्दा पनि जीवितै उद्धारको सम्भावना न्यून भएपछि सरकारले अब शव तथा संरचना पुनरुत्थानलाई प्राथमिकता दिने निर्णय गरेको हो। अति संवेदनशील क्षेत्रमा भने खोज तथा उद्धार जारी रहनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले यस्तो निर्णय गरेको हो। जलविद्युत आयोजनामा तत्काल गर्न सकिने खोजीको काम पनि लगभग सकिएको इपानका सचिव विजय मोहन भट्टराईले जानकारी दिनुभयो। अब ध्यान राहत पुनर्स्थापना र पुनर्निर्माणमा केन्द्रित हुन थालेको छ, तर आयोजना स्थलसम्म पुग्ने सड़क र पुल अझै मुख्य चुनौती छन्। कतिपय ठाउँमा सड़क बगेका छन् भने कतिपय ठाउँमा पुल बनाउनु पर्ने अवस्था छ। बाढ़ीले चिलेमे, लाङटाङ र सुवागढ़ी लगायतका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। निजी क्षेत्रले पुनर्निर्माणका लागि सड़क पुलसँगै लाइसेन्स अवधि, ऋण तथा ब्याज व्यवस्थापनमा सरकारी सहजीकरण मागेको छ। सरकार पनि तत्कालीन उद्धार भन्दा पुनर्स्थापना र पुनर्निर्माणको योजनामा केन्द्रित हुन थालेको छ। फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको 100 दिन पूरा भएको छ, तर निलम्बन फुकुवा हुने कुनै संकेत देखिएको छैन। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 24 जूनमा नेपाललाई अनिश्चितकालका लागि निलम्बन गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि राखेपको 25 मार्चको निर्णय फिर्ता लिन र एन्फाको वर्तमान कार्य समितिलाई पुनर्बहाली गर्नुपर्ने शर्त राखेको छ। फिफाको शर्त मानेका भारत र पाकिस्तान भने छोटो समयमै निलम्बनबाट मुक्त भएका छन्। भारत 10 दिन र पाकिस्तान 24 दिनमै फुकुवा भएका थिए। नेपालले भने फिफाको शर्त पूरा नगर्दा 100 दिन बितिसक्दा पनि निलम्बन फुकुवाको बाटो खुलेको छैन। निलम्बनका कारण नेपाली फुटबलले फिफा र एएफसीबाट पाउने सहयोग, विकास कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत गुमाइरहेको छ। सरकार र एन्फा बीच निलम्बन फुकुवाका विषयमा सहमति बन्न सकेको छैन। सरकार एन्फाले सहयोग नगरेको बताउँछ भने एन्फाले सरकारकै कारण समस्या भएको दावी गर्दै आएको छ। यसैबीच खेल मिलेमतोको आरोपमा एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ परेका छन्। एन्फाका पदाधिकारीमाथि अनुसन्धान चलिरहेकाले नेपाली फुटबलको अन्यलता झनै बढेको छ। फिफाको शर्त पालना नगरी निलम्बन फुकुवा हुने सम्भावना कति छ भन्ने विषयमा पनि अन्यल कायमै छ। अब खबर फटाफट।
4: तनहुँमा चैते धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैते धान खेती, अनुदानमा खेती गर्न 13 वटा कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची, किबी, एभोकाडो, उखर, चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने, उपभोक्तालाई 5 किलोसम्म प्रति किलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुलीखेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना, चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली आलापत्र, हिमपातका कारण कैलाश मानसरोवर दर्शन गर्न जाने बाटो बन्द, हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु, विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
3: लगातारको हिमपातका कारण मनासलु हिमालको आधार शिविरमा आरोहीले प्रयोग गर्दै आएका टेन्ट तथा अन्य सामग्री हिउँले पुरिएका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: पूर्वी नेपालमा अरू र तमोर नदीबीचको धनकुटालाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरिया समुदायले मुख्य चाड न्वागी मनाइरहेका छन्। यो पर्व छ दिनसम्म विभिन्न परम्परागत विधि अनुसार मनाइने चलन छ। धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट।
4: धनकुटा नगर क्षेत्रभित्र मात्रै बसोबास गर्ने आठपहरिया समुदायको आफ्नै मौलिक परम्परा, भाषा, संस्कार, संस्कृति र परम्परा छन्। आठपरिया समुदायले नयाँ बाली भित्र्याएपछि सबैभन्दा पहिले कुल तथा पितृलाई चढाएर मात्रै आफूले खाने गरेको परम्परा छ। धनकुटा नगरपालिका वडा नम्बर आठका वडाध्यक्ष रस बहादुर राई:
5: नुवागी चाड भनेको नयाँ अन्न बालीहरू चाहिँ, जस्तै वैशाखमा हामीले अन्नपात पानी अनेक कुराहरू अब राम्रो चिजहरू माग हुन्छ, त्यसमा जे जस्तो माग भए अनुसारको फलेको चिजहरू फलहरू यिनीहरू यसमा नुवागीमा चढाइन्छ। खास गरी विशेष गरेर घैया चढाउनु पर्छ। नुवागी पनि सात दिने हो, सात दिन विधिवत गर्छौँ, त्यति मानिँदैन। विशेष गरी मार्ग पूजा भेजो पितृ तर्पण साङदाङ्ब भन्छौँ, यो धुल पूजा वनवादको दिन यो मान्छौँ।
4: चाडको पहिलो दिन मङ्गलबार मार्गथान सरसफाइबाट सुरु हुने यो चाड छैठौँ दिन आइतबार विसर्जन गर्ने चलन रहेको छ। वैशाखमा कुल तथा पितृलाई वर्षा गराइदिन आग्रह गर्दै बाली लगाउने र वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै नुवागी मनाउने गरिएको छ। बाली पाकेपछि कुल तथा पितृलाई नयाँ अन्न चढाउने गरिएको किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताउनु भयो।
6: मङ्गलबार आफ्नो मान्य थालहरूको सरसफाइ हुन्छ, बुधबार ओमाराम भन्ने हुन्छ, त्यसमा चाहिँ प्रत्येक घर परिवारबाट एकजोट चल्ला, बिहिबार यसो भेदो काट्ने, शुक्रबार कुलपितृलाई त्यही घयाको मङ्गला पकाएर कुलपितृलाई बुझाएर अनि हामीले खाने गर्छौँ। भोलि चाहिँ वनवास खाने चलन थियो, अहिले अलिक कम भएर गएको छ, अनि पर्सि चाहिँ लामो थाकमा हुन्छ, लामो थाकमा चाहिँ अब चाड विसर्जन गरेको हुन्छ।
4: आठपहरिया समुदायको धनकुटा नगरपालिका क्षेत्रभित्र मात्रै बसोबास छ। लोपोन्मुख जातिभित्र पर्ने यो समुदायले मनाउने विभिन्न चाडपर्वहरू मध्ये यो पनि एउटा हो। यो समुदायले वाडाङ्मीलाई नै मुख्य चाड मान्ने गर्छन्।
3: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज एकदेखि पन्ध्र गतेसम्मको उपहार घोषणा गरेको छ।
7: नयाँ घोषणा अनुसार वर्षाका लालबाबु शाह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रुपियाँ बराबरको ल्युब अयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। आन्तरिक राजस्व विभागका अनुसार असोज एकदेखि पन्ध्र गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए, जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको संख्या 3,15,70,307 थियो। असोज एकदेखि पन्ध्र गतेसम्मको दैनिक 1 लाखका दरले पनि 15 जनाले पुरस्कार पाएका छन्।
3: फिफाले इन्फालाई निलम्बन गरेको 100 दिन पूरा भएको छ, तर निलम्बन फुकुवाउने कुनै संकेत देखिएको छैन।
8: तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 24 जुनमा नेपाललाई अनिश्चितकालका लागि निलम्बन गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि राखेपको 25 मार्चको निर्णय फिर्ता लिन र एन्फाको वर्तमान कार्य समितिलाई पुनर्बहाली गर्नुपर्ने शर्त राखेको छ। फिफाको शर्त मानेका भारत र पाकिस्तान भने छोटो समयमै निलम्बनबाट मुक्त भएका छन्। भारत 10 दिन र पाकिस्तान 24 दिनमै फुकुवा भएका थिए। नेपालले भने फिफाको शर्त पूरा नगर्दा 100 दिन बितिसक्दा पनि निलम्बन फुकुवाको बाटो खुलेको छैन। निलम्बनका कारण नेपाली फुटबलले फिफा र एएफसीबाट पाउने सहयोग, विकास कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत गुमाइरहेको छ। सरकार र एन्फा बीच निलम्बन फुकुवाका विषयमा सहमति बन्न सकेको छैन। सरकार एन्फाले सहयोग नगरेको बताउँछ भने एन्फाले सरकारकै कारण समस्या भएको दावी गर्दै आएको छ। यसैबीच खेल मिलेमतोको आरोपमा एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ परेका छन्। एन्फाका पदाधिकारीमाथि अनुसन्धान चलिरहेकाले नेपाली फुटबलको अन्यलता झनै बढेको छ। फिफाको शर्त पालना नगरी निलम्बन फुकुवा हुने सम्भावना कति छ भन्ने विषयमा पनि अन्यल कायमै छ।
3: यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहत कर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चर्चामा छन्। नर्वेजियन नोबेल समितिले आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भुटेकोसी बाढीपछि बेपत्ताको खोजी अब सर्च एण्ड रेस्क्यूबाट सर्च एण्ड रिकभरीतर्फ मोडिएको छ।
4: लामो समयसम्म खोज्दा पनि जीवितै उद्धारको सम्भावना न्यून भएपछि सरकारले अब शव तथा संरचना पुनरुत्थानलाई प्राथमिकता दिने निर्णय गरेको हो। अति संवेदनशील क्षेत्रमा भने खोज तथा उद्धार जारी रहनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले यस्तो निर्णय गरेको हो। जलविद्युत आयोजनामा तत्काल गर्न सकिने खोजीको काम पनि लगभग सकिएको इपानका सचिव विजय मोहन भट्टराईले जानकारी दिनुभयो। अब ध्यान राहत पुनर्स्थापना र पुनर्निर्माणमा केन्द्रित हुन थालेको छ, तर आयोजना स्थलसम्म पुग्ने सड़क र पुल अझै मुख्य चुनौती छन्। कतिपय ठाउँमा सड़क बगेका छन् भने कतिपय ठाउँमा पुल बनाउनु पर्ने अवस्था छ। बाढ़ीले चिलेमे लाङटाङ र सुवागढ़ी लगायतका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। निजी क्षेत्रले पुनर्निर्माणका लागि सड़क पुलसँगै लाइसेन्स अवधि ऋण तथा ब्याज व्यवस्थापनमा सरकारी सहजीकरण मागेको छ। सरकार पनि तत्कालीन उद्धार भन्दा पुनर्स्थापना र पुनर्निर्माणको योजनामा केन्द्रित हुन थालेको छ।
3: प्रतिनिधि सभाको आजको बैठकमा सांसदले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाएका छन्। बैठकको आकस्मिक समयमा सांसद रहवर अन्सारीले पर्साको वीरगंज मेडिकल कलेजमा नकली चिकित्सक र चर्को शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन मागसहित ध्यान आकर्षण गराउनुभयो। त्यस्तै सांसद क्षितिज थेवेले मध्यवर्ती क्षेत्रको बफर जोनका बासिन्दाको दैनिकी संघर्षमय भएकाले बफर जोन क्षेत्र हटाउन माग गर्नुभयो। सांसद घनेन्द्र कार्कीले पछिल्लो समय गाडी दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि सचेत हुन आग्रह गर्नुभयो। सांसद ध्रुवराज राईले यो अधिवेशनका नराम्रा प्रवृत्ति आउँदो अधिवेशनमा प्रतिपक्षका आवाज सुनिदिन आग्रह गर्नुभयो। बैठकको आकस्मिक समयमा सांसद रहवर अन्सारीले परराष्ट्र मन्त्री शिशिर खनाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 21 महासभालाई सम्बोधन गर्दै जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भुटेकोसी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा देखाएर प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिकाको राष्ट्रसङ्घीय महासभामा भएको महासहभागिताको विवरण प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री शाहको महासभाको सम्बोधनका बारेमा बोल्नु भएको हो। अब खबर फटाफट।
5: तनहुँमा चैते धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैते धान खेती अनुदानमा खेती गर्न 13 कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची किबी एभोकाडो उखर चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने। उपभोक्तालाई 5 किलोसम्म प्रति किलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुलीखेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना। चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली अलपत्र। हिमपातका कारण कैलाश मानसरोवर दर्शन गर्न जाने बाटो बन्द। हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु। विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
3: यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि 287 उम्मेद्वार मनोनयनमा परेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा छन्। नर्वेजियन नोबेल समितिले आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, येमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृङ्खला आउँदो पर्सि सोमबार चिकित्सा शास्त्रबाट सुरु हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्षको पुरस्कारको रकम 1,20,00,000 स्वीडेन क्रोनर छ। ओमनमा हुने आइसिसी क्रिकेट विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्य नेपाली टोली घोषणा गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नाम चिंचिंचू चिंचिंचू बाबा चिंचिंचू।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दशैंको पूर्व सन्ध्यामा पर्ने सोह्र श्राद्ध सकिन अब एक साता बाँकी छ। पितृकर्मका लागि पवित्र मानिने सोह्र दिनमा पितृको मृत्यु तिथि पारेर श्राद्ध गर्ने शास्त्रीय मान्यता छ। आरती लम्सालको रिपोर्ट।
4: आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। शास्त्रीय तिथिमा हुने श्राद्धलाई महालय श्राद्ध पनि भन्ने गरिन्छ। भाद्र पूर्णिमादेखि जमरे औँसी भनिने आश्विन औँसीसम्म सोह्र श्राद्ध मनाइन्छ। सोह्रको गणना कसरी गरिन्छ त? दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव सुरेश चन्द्र रिजाल।
5: तिथि गणना भनेको आश्विन कृष्ण पक्षको प्रतिपदादेखि आश्विन कृष्ण पक्षको औँसीसम्मको कन्डिसन 15 पक्ष भयो। त्यसमा आश्विन शुक्ल पक्षको प्रतिपदालाई जोडेर 16 बनाएको। अनि पञ्चाङ्गमा के लेखेको छ भने माता मह श्राद्ध भनेर फेरि एउटा छेउमा रातो अक्षरले लेखेको छ त्यहाँ हाम्रो पञ्चाङ्गमा पनि, होइन? यो आधिकारिक नेपाल पञ्चाङ्ग विकास बोर्डले स्वीकृति दिएको पञ्चाङ्गहरूमा त्यस्तो कुरा लेखेको हुन्छ। त्यस कारणले यो एउटा विधान हो।
4: आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा पौराणिक ग्रन्थहरूमा पनि पाइन्छ। असोजको कृष्ण पक्ष पितृहरूलाई खुसी पार्ने समय भएकाले पितृपक्ष भन्ने गरिन्छ। पितृपक्षलाई महालय श्राद्ध भन्ने गरिन्छ। के हो त महालय श्राद्ध? महासचिव रिजाल।
5: सोह्र श्राद्धलाई नै महालय श्राद्ध भन्ने हो। महालय श्राद्धमा चाहिँ पितृहरूको चाहिँ एउटा उत्सव हो। यो सबैभन्दा नजिकको अथवा सबैभन्दा ठुलो पर्व, हामीले हरेक पर्व मनाए जस्तै पितृहरूको पनि एउटा यो पर्व हो। यो आफ्ना पितृहरू मात्रै नभएर मामा घरतिरको लागि जोड्ने भएको भएर चाहिँ यो जोड्ने एउटा चन्दे गराउने भएको कारणले गर्दाखेरि पनि महालय आफ्ना माउलेहरूलाई पनि दिनुपर्ने भएको भएर महालय श्राद्धको यसको एउटा विधान भयो। यसमा चाहिँ मामा घरतिरको पितृहरू पनि जोडिए, होइन, घरतिरको पितृहरू पनि जोडिए।
4: सोह्र श्राद्धका बेला पितृहरूलाई दिनहुँ जल तर्पण र मृत्यु तिथि अनुसार श्राद्ध गर्ने चलन छ। परिवारजनको मृत्यु तिथि नहुनेका लागि पनि श्राद्धका लागि विशेष तिथिको व्यवस्था हुन्छ। संस्कृतिविद अर्जुन न्यौपाने।
6: अवश्य तिथि पितृको पूर्णिमा तिथि देवताको मानिएको हुनाले समस्त पितृहरू अवश्यको दिनमा प्रत्येक महिना घरमा आएर बसेका हुन्छन् र त्यस कारणले त्यो दिन जसले बत्ती पितृको नाममा बालिदिन्छ, फुल प्रसाद चढाउँछ भने पितृले प्राप्त गर्छन्। यो विधि छ। र सोह्र श्राद्धमा पनि विधि के हो भने यदि कुनै पनि व्यक्तिको मृत्यु तिथि थाहा पाइएन भने औँसीका दिन गरे भने पुण्य फल प्राप्त हुन्छ भने चाहिँ यो बताइएको छ शास्त्रमा। आब्रह्म स्थपयन्तम देवसी पितृमानवः, जति पनि पृथ्वीमा भएका मानव प्राणी 84 लाख योनिहरू छन्, ती योनिहरूलाई हामीले दिएका त्यो जलदानबाट उनले पूर्ण फल प्राप्त हुन्छ भनेर शास्त्रमा लेखेको छ।
4: श्राद्धको औचित्यमाथि नै प्रश्न र अविश्वास गर्नेहरू पनि छन्। तर आफ्ना पितृहरूको सम्झना गर्नुलाई गुणग्राही परम्परा मानिन्छ। पितृहरू धरती बाहेक अर्को ग्रहमा बस्ने विश्वास गरिन्छ। त्यसैले धरतीबाट श्रद्धा पठाउने विश्वासले अरू ग्रहमण्डलसँग धरतीको अन्तर सम्बन्ध समेत देखाउँछ।
3: पर्यटन मन्त्री खड्गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेकाले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्राउनुको औचित्य नहुने बताउनुभयो। बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको अहिलेको अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने कुरा प्रष्ट पार्नुभयो। उहाँले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा करिब 7,700 प्रतिनिधि सहभागी हुने भएका छन्। प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार यसपटक महाधिवेशनलाई मिदवे र वातावरण मैत्री बनाइनेछ। उम्मेद्वारलाई पर्चा पोस्टर र तथा झिकिझाउ प्रचार नगर्न र डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरिएको छ। प्रचारका लागि डिजिटल बोर्डको व्यवस्था गरिनेछ। महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि बिहान दिउँसो र बेलुकाको खाना ब्रिकुटी मण्डलमा व्यवस्था गरिनेछ भन्ने बस्ने व्यवस्था भने प्रतिनिधि आफैले गर्नुपर्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको बताउनु भएको छ। उहाँले रासोपा नेतृत्वको वर्तमान सरकार नेपाली इतिहासमा नै निजी क्षेत्र मैत्री र सुधारमुखी भएको पुष्टि हुँदै गएको दावी गर्नुभयो। उहाँले पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा रासोपालाई बहुमत आउनुको पछाडि पुराना राजनैतिक दलहरूको व्यतिथिको परिणाम मात्र नभई भविष्यप्रतिको आशा भएको समेत बताउनु भएको छ। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1-15 गतेसम्मको उपहार घोषणा गरेको छ। वर्षाका लालबाबु शाह कानुलाई 10,00,000 राशिको बम्पर उपहार परेको छ। उहाँले 21,000 रुपियाँ बराबरको ल्युभ आयल किन्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छानिएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममै कानुलाई फोन गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विष्म कुमार भूषालले बधाई दिँदै पुरस्कार लिन नजिकैको कार्यालयमा
1: यो BFBS कुलकर्ण रेडियो हो।

यो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनको बर्खी अधिवेशन गएको मध्यरातदेखि अन्त्य भएको छ। चालू अधिवेशनको हिजो बसेको अन्तिम बैठकमा सांसदहरूले सरकारको आलोचना गरेका छन्।
4: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै चर्को आलोचना गर्नुभएको छ।
5: बालेन्द्र सरकारले फाँसीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट शुरू भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। संकट दिन दिनै गहिरिँदैछ। हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौँ, फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनता प्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन। फाँसीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो।
4: राप्रपाका सांसद ज्ञानेन्द्र साईले जेन्जी आन्दोलनमा राष्ट्रको सम्पत्ति चलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ।
6: यो 6 महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्छ। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो 6 महिनामा चाहिँ कामको सुरुवात के भयो? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेन्जी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 जना मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ। त्यहाँ हामी बन्द गयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 महिना भयो, तपाईँहरूले एउटा अनुसन्धानको अ पनि गर्नुभएको छ। अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
4: नेपाली कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। सांसद प्रमेश हमाल:
7: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन। त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन, संसदको रेकर्डबाट यो हट्नु पर्दैन, संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
3: सरकारले ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिन लागेको छ। ग्यास आपूर्ति सहज बनाउन आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई बिक्री अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट